0: मुख्य पेशाको मर्यादामा हात पुर्याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन्। गायक दुर्गेश थापाले आफ्ना दर्शक र शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै मास्टरनी गीतलाई आफ्नो आधिकारिक युट्यूब च्यानल र अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको बताउँदै मनोरञ्जनका लागि तयार पारिएको सामग्रीले अन्जानमै कसैको भावनामा ठेस पुगेकोमा क्षमा याचना गरेका हुन्। आगामी दिनमा अझ जिम्मेवार उत्कृष्ट सृजना लिएर आउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। त्यसै गरी अभिनेत्री प्रियंका कार्कीले पनि एक विज्ञप्ति जारी गर्दै उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको प्रश्न पारेकी छन्। उनले कलाकारिता माध्यमबाट समाजको सम्मानित पेशा र व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्याउने कुनै मनोसाय नरहेको उल्लेख गर्दै अन्जानमा भएको गल्तीप्रति पनि माफी मागेकी छन्। कार्कीले यस घटनालाई गल्ती सुधार्ने महत्वपूर्ण पाठका रूपमा लिएको र भविष्यमा सृजनाहरू छनौट गर्दा थप संवेदनशील जिम्मेवार र सचेत रहेको बताएकी छन्। गीतले शिक्षकहरूको गरिमा घटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्तत निर्माण पक्ष र कलाकारले गीत हटाउने र माफी माग्ने निर्णयमा पुगेका हुन्। गीत अश्लीलता फैलाउने दियोअस्थी थियो भने शिक्षिका पेशाप्रति नै तेज बोध गरिएको थियो।
1: आजको अन्नपूर्ण पोष दैनिकमा नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्र गर्ने प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने जनाइएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। देशभर सक्रिय मनसूनका कारण बाढ़ी पहिरो चट्याङ र सर्पदंशका घटना बढ़दै जाँदा जनजीवन थप प्रभावित बनेको छ। अविरल वर्षाका कारण बाढ़ी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बनेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुँदा यात्रु र सवारी साधन आवागमनमा कठिनाई उत्पन्न भएको छ। बाढ़ी पहिरो र विपदका कारण खोलामा पर्ने पुल बगाएर सड़क सञ्जाल अवरूद्ध भए तुरन्तै जोड्न बेली ब्रिज तयार पारिएको छ। सड़क विभाग पुल महाशाखा अन्तर्गतका विभिन्न सड़क डिभिजन कार्यालयमा 10 बेली ब्रिज तयारी अवस्थामा राखिएका हुन्। यी बेली ब्रिज आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि जडान गर्न सकिनेछ।
2: प्राध्यापक तथा लेखक अभि सुवेदी प्राय एउटा कुरा दोहोर्याइरहन्छन्। नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खोलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएको भएको थिएन। राजधानीकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एउटामा ताला लागेको कारण थियो। गत 1 वैशाख अर्थात अप्रेल 13 सरकारले काठमाडौँको भिरकुटी मण्डप स्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय बन्द गरायो। उक्त पुस्तकालय समाज कल्याण परिषदको मातहतमा रहेको भ्रिकुटी मण्डप प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदै आएको थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा आजको कान्तिपुर दैनिकमा खबर छ।
1: आर्थिक वर्ष 2082-83 792,187 जनाले वैदेशिक रोजगारीमा जान स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष 81-82 तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा 47,000 कमी आएको छ। आर्थिक वर्ष 81-82 वैदेशिक रोजगारीमा जान विभागबाट 839,270 जनाले श्रम स्वीकृति लिएका थिए। प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या 5.60% घटेको छ।
2: सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी विभागको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भर्ना भने रोकेको छ।
1: नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा बढ़दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वित्तीय स्थायित्व प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर बढ़े पनि कर्जाको गुणस्तरमा आएको गिरावट वित्तीय प्रणालीका लागि मुख्य चुनौती बनेको छ।
2: सरकारले 2057 साउन 2 गते कमैया प्रथा अन्त्य गरेको घोषणा गरेको थियो। 26 वर्ष पूरा हुन लाग्दा पनि दाङ बर्दिया लगायतका पश्चिम नेपालका दर्जनौ मुक्त कमैया परिवार पुनर्स्थापित हुन सकेका छैनन्। मुक्त कमैया जग्गा धनी लाल पूर्जा परिचय पत्र र सम्मानजनक जीविकोपार्जनको अधिकारबाट अझै वञ्चित छन्। मुक्त कमैयाले राज्यले गरेको पुनर्स्थापनाको प्रतिबद्धता पूर्णरूपमा कारण हुन नसकेको गुनासो गरेका छन्।
1: नेपाल टेलिकमले भौतिक तथा ई सिम कार्ड हराएमा वा बिग्रिएमा अनलाइन मार्फत आवश्यक विवरण भरेर नयाँ सिम लिन सकिने व्यवस्था गरेको छ। सिम लिन सेवाग्राहीले esim.ntc.netnp.mा आवेदन गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
2: पछिल्लो 1 साता यता निरन्तर पानी पर्दा किसानहरू धान रोपाईमा व्यस्त छन्। मानो रोपेर मुरी फलाउने असार महिनाको शुरूमा पानी नपर्दा किसान चिन्तित थिए, तर पछिल्ला केही दिन यता परेको पानीका कारण देशभर 13,73,862 हेक्टरमा रोपाई भएको कृषि विभागले जनाएको छ। बिहिबारसम्म धान रोपाई 61% भएको थियो भने शुक्रबार एकै दिन 8% बढ़ेर 79.77% रोपाई भएको छ।

0: bonus pal.
1: Vista Cup and the Beast Home. Kielko Mata Pizza was my home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब विदेशका खबर. चीनका राष्ट्रपति शी जिनफिङले कृत्रिम बौद्धिकता अर्थात एआईको विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउनु भएको छ. उहाँले यसको सुरक्षित समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकारी अपरिहार रहेको बताउनु भएको छ. विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनको उद्घाटन समारोहलाई शुक्रबार सांघाईमा सम्बोधन गर्दै उहाँले एआईलाई प्रतिस्पर्धाको नभई सहकारीको माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्थाहरूले जनाएका छन्.
4: अब खेल खबर. एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युवै संघ सुपर ओभरमा पराजित भएको छ. रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युवै प्रतियोगिताको फाइनलमा पुगेको हो. निर्धारित 20 ओभरको खेलमा दुवै टोलीले समान 200 रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो. यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युवैले सबै विकेट गुमाउँदै 100 रन बनाएको थियो. जवाफी ब्याटिङमा उत्रिएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रनमै सीमित भयो.
3: नेपाली खबरमा अब विचार विश्लेषणको पालो. आजको कान्तिपुर दैनिकमा अस्थायी अविचलित अभियन्ता भनेर नागरिक अगुवा तथा पूर्व मन्त्री अर्थशास्त्री समेत रहनुभएका देवेन्द्र राज पाण्डेको गैराती निधन भएको छ र त्यसै सन्दर्भलाई जोडेर किशोर दाहालले आजको कान्तिपुर दैनिकमा उहाँको स्मरणमा लेख्नु भएको छ. काठमाडौँको विशाल नगर स्थित देवेन्द्र राज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी.
5: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज.
6: दाँत बलियो भयो भने आँप बलियो हुन्छ.
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्.
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल.
6: ध्यान दिनै पर्ने कुरा
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ.
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ. दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा. फोन नम्बर 029562320 र 98420505041.
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त.
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि. प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल. विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ. हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ. साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ. प्रोप्राइटर प्रतीक्षा दाहाल. सम्पर्क नम्बर 98163555553 र 98423180049.
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पार थियो कुन्नी.
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525 55 768
14: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा कानून निर्माण र सुधारका लागि सरकारले जनाएको प्रतिबद्धताको प्रसंग।
2: सरकारले चालू आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्षको रूपमा घोषणा गर्दै नयाँ बनाउने कानून र बनेका कानूनलाई कार्यान्वयनका लागि बनाइएको योजना अनुसार अघि बढ़ने प्रतिबद्धता जनाएको छ। यो आर्थिक वर्षमा निर्माण गरिने 166 विधेयकहरूको सूची यसअघि संघीय संसदमा बुझाएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानून सुधार र निर्माणको वर्षका रूपमा घोषणा गरेको हो। हिजो एक सन्धि सार्वजनिक गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून सुधार र निर्माणको वर्ष घोषणा गरिएको बताउनुभयो।
3: आर्थिक वर्ष 2083-84 कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छ। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम संचालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहनेछ।
2: संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई समयमा नै सम्पन्न गर्नका लागि ती काममा संलग्न हुने जनशक्तिको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने तथा संघीय संसदका विषयगत समितिहरूलाई थप सक्रिय बनाउन सभामुख तथा संसदीय समितिका सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिने पनि योजनामा उल्लेख छ। प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखसँग परामर्श बैठक आयोजना गरी विधेयकहरूको प्रगतिको सम्बन्धमा छलफल गरिने, प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकहरूको अवस्थाबारे नियमित छलफल परामर्श गरी विधेयक तर्जुमा गरी संसदमा पेश गर्ने कार्यलाई समयमा नै अघि बढ़ाउन आवश्यक सहजीकरण गरिने, आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी उपयुक्त सुझावहरूलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने पनि मन्त्रालयले जनाएको छ। कार्यान्वयन तथा अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या तथा कमजोरीहरूको सम्बन्धमा प्रणाली मार्फत सरकारी अधिकारीहरूले प्रदान गरेका सुझावहरूको अध्ययन विश्लेषण गरी आवश्यक अनुसार ती सुझावहरू बमोजिम कानून सुधारका लागि आवश्यक समन्वय गरिने पनि मन्त्री गौतमले बताउनुभयो। सर्वोच्च अदालत तथा अन्य अदालतबाट भएका आदेश तथा फैसलाहरू अध्ययन गरी कानून निर्माण वा संशोधन आवश्यक पर्ने विषयहरू कानून निर्माण तथा संशोधनको वार्षिक कार्ययोजनामा समावेश गरी आवश्यक विधेयक तर्जुमा गरिने पनि घोषणामा उल्लेख गरिएको छ।
1: अब मिटर ब्याज पीड़ित र सरकार बीच भएको सहमतिको प्रसंग। 9 दिनदेखि जारी मिटर ब्याज पीड़ित विरूद्धको आन्दोलनमा सहभागी र सरकार बीच 9 बुधे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाइएको छ। गत 25 असारमा धनुषाको जनकपुर स्थित तृतीयगाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि 32 असारमा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोलीको बीचमा भएको छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वतः अवैध र खारेज हुने उल्लेख छ। गृह मन्त्रालयले 3 महिनापछि मिटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित ऐनमा मिटर ब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीड़ितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ। सहमति अनुसार वडा कार्यालय मार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ। भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटर ब्याजमा लगाउनेमाथि पनि कड़ा कानूनी कार्यवाही गरिने उल्लेख छ। नयाँ कानूनमा वास्तविकता भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, चरको ब्याज असुल्ने, धम्की दिने, शारीरिक वा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने तथा सम्पत्ति हत्याउने कार्यलाई अपराधका रूपमा परिभाषित गरिने उल्लेख छ। मिटर ब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फोरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी तथा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ ऐन अन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ। अदालतमा विचाराधीन मुद्दामा पीड़ितले न्याय पाउने गरी देखिएका कानूनी अवरोध हटाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। पीड़ितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गर्ने पनि उल्लेख गरिएको छ। वार्ता टोलीका संयोजक सचिव सापकोटाले सहमतिपछि भन्नुभयो,
4: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमको कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
1: जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीन प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्स्योट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेशको सुहारले सरकारले गरेका प्रतिबद्धता र सहमति पूर्णत लागू गर्नुपर्ने बताउनुभयो। यसैबीच अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले हिजो उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश दिनुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी गरेको थियो, तर थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वपक्षको लागि साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
5: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत 59 दफा 7 गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा थवरे बमोजिम हुने गरी प्रश्न मुद्दाका पूर्वपक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साना तारेमा राख्नु भनी आज विशेष अदालतको इलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इलासबाट यो आदेश भएको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीको योजना कार्यान्वयनमा कसरी हुँदैछ सुधार,
7: त्यो कुरा अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिसकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
1: उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्स्योट, मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
10: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलू खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलू लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलू खेती तथा बिउ आलू उत्पादनमा लागेका छन्।
17: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलू उत्पादन गर्नुहुन्थ्यो, अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलू बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
18: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
17: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलू खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलू उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलूको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह ढुकालको अनुभव छ।
19: कृषि ज्ञान केन्द्रले, यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सानसानो कार्यक्रम सूचना निकले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
17: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो, अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाइका प्रमुख पिताम्बर बस्नेत,
20: गहुँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट त्यसको दोब्बर तेब्बर फाइदा हुन्छ नि त, त्यसलाई सुरुमा किसानलाई अलिकति डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो। हिउँदेर बर्खे गरेर खासै हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती गरेको अवस्था हो।
17: उन्नत जातका बिउ, सिंचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
1: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधान धारा 168 उपधारा 90 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो।
3: डेंगी रोकथामका लागि हिजोदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय स्वास्थ्य संस्था शैक्षिक संस्था सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक सम्बन्धी र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
21: यो डेंगी संक्रमण

0: लगातारको पानीसँगै आएको बाढ़ी पहिरोका कारण देशभरका विभिन्न 6 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको हिजो साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ी पहिरो डुबान लगायतका कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सबै सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले बताएको छ। बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै गत जेठ 22 बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवाजावतमा रोक लगाइएको हो। उक्त सड़कमा बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म मात्र सवारी साधन सञ्चालन हुने गर्छन्। वर्षातका कारण हुन सक्ने बाढ़ी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुने सबै सवारी साधन आवाजावतमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्रेले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क बन्द भएको बताउनुभयो। गत असार 28 अर्घाखाँचीको पानिनी गाउँपालिका 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़कमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण अवरूद्ध छ। गत असार 31 भोटेकोशी गाउँपालिका 4-0 अन्तर्गत अरनीको राजमार्गमा सड़कमाथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको नेपाल प्रहरीको भनाई छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: 2 बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन 2 सहमति भएको छ। सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको हो। भन्सार विमानस्थलका प्रहरी सुरक्षाको नाममा कार्गोका कामदारहरूलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो। बिहिबार दिनभर सरकारवाला बीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन। कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालवस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति समेत भएको छ।
0: सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6 लाख मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन यूरिया, 2,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,393.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारीमा उल्लेख गरेको छ। यसैबीच साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा चुनौती थपिएको बताउनु भएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा बोल्दै उहाँले अग्रिम आयकर टीडीएस, दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि बीजिङले आरोपको खण्डन गरेको छ। मिडटर्म निर्वाचन अघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दावीलाई पुनः जीवित गर्नुभएको छ। धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले बिहिबार व्हाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको समेत बताउनु भएको थियो। अमेरिका इरान बीचको युद्ध फेरि चर्किएको छ। यो सँगै इरानका सर्वसाधारणमा त्रास, अन्यलता, आर्थिक संकट र मानसिक तनाव बढ़दै गएको छ। केही समय कायम रहेको कमजोर युद्धविराम भंग भएपछि पुनः आक्रमण शुरू भएको हो। रोइटर्सका अनुसार विभिन्न इरानी नागरिकले युद्धका कारण महँगी तीव्र रूपमा बढ़ेको बताएका छन् भने युद्ध अघिको तुलनामा दैनिक

0: उपभोग्य वस्तुको मूल्य दोब्बर बढ़ेको छ। सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको नागरिकहरूले बताएका छन् र कंगोमा इबोला प्रकोप उच्च बन्दै गएको छ। अहिलेसम्म 2100 जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओले सक्रिय द्वन्द असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचार कार्यमा बाधा पुर्याएको समेत बताएको छ। निगरानी उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरू भए तापनि रोगको उच्च प्रकोपले त्यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको समेत बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। मलेसियामा सम्पन्न खेलमा यूएईसँग नेपाल सुपर ओभरमा पराजित भयो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भइसकेको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको यूएईलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सकेपछि 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दियो। उक्त चुनौती यूएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँगै यूएई फाइनलमा पुगेको छ। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली चीनको कुनमिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिंजाली र सविता राई रहनु भएको छ। एसियाली खेलकुदकै लागि छनौट हुनुभएको सुस्मिता तामाङ चीनमै रहेकाले उतैबाट टोलीसँग समावेश हुने जानकारी दिइएको छ। प्रशिक्षकमा प्रकाश महर्जन रहनु भएको छ। एसिया टोली बाहेक खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै आइतबार भोलि चीन जानुहुने भएको छ।
0: विपदको प्रतिकारी योजना निर्माण र कानूनमा सरकारले चालेको कदम र देखिएको नतिजा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब विपदको पूर्व तयारी। यो बर्खाको समयमा मौसम जन्य विपदका घटनाबाट हुने जनधनको क्षति रोक्न सरकारले बनाएका योजना र कानूनको अवस्थाका बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँग हामीले कुराकानी गरेका छौं।
4: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नु भने हामीले खैत योजना बनाइसक्यौँ। साउने अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैत प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो। र तपाईँको असार त कुर्नै भएन।
5: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाफ दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नुभएको छ। छोटकरीमा दोहोऱ्याउन चाहन्छु,
4: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ भनेको
5: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
4: त्योभन्दा पहिला अब
5: दुई वर्ष अगाडि भन्दा अहिले
4: त्यो मात्रै होइन त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो सेन्डाई फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपदबारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ। अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
5: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टा भित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो।
4: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म। गत वर्ष र यो वर्ष हामीले हेर्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ, नेपालीमा लेखिने हुन्छ त्यो सेतु एपबाट। एपमा हामीले के गरेका छौँ भन्दाखेरि, जस्तो कुनै
5: होइन
4: तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिङले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मारको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन, त्यो भएको हुना अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रो चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएका सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: मिटर ब्याज पीड़ित र सरकार बीच नौ बुँदे सहमति, पीड़ितको आन्दोलन स्थगित। भारतले चिनिया कम्पनीप्रति खुकुलो नीति लिएपछि नेपालको ऊर्जा क्षेत्र सकारात्मक, विद्युत निर्यातमा सहज हुने विश्वास। चीनको दक्षिण पश्चिमी शहर चोङछिङमा पहिरोमा पुरिएर कम्तीमा 8 जनाको मृत्यु, 1100 बढ़ीलाई सुरक्षित स्थानमा सारियो। र एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएईसँग पराजित।

0: खरिदिने ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक रु 197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार। अब विस्तारमा,
4: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले 245 वटा धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारा मध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन र शाहका राजनीतिक सल्लाहकार असिन शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफल मा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर पुर्याए गुमाएको संविधानविद र राजनीतिक दलका नेताहरूको टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व गरी 16 चैतमा कार्यदल गठन गरेको थियो, तर सत्तारूढ राष्ट्रपाका साथै श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधि मात्र रहेको कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएकाले संविधान संशोधन प्रक्रिया अघि अब कसरी अघि बढ्छ भन्ने अन्यल रहेको संवैधानिक कानूनविदहरू बताउँछन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने एक त शुरूमै विवादित भयो, कार्यदलमा सहभागी दलका प्रतिनिधि बाहिरिएपछि यसको औचित्य समाप्त भएको थियो। औचित्य नै सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र उनले संविधान संशोधनलाई राष्ट्रिय सहमतिको विषय बनाउने अवसर कार्यदलले गुमाएको टिप्पणी गरेका छन्। संशोधन प्रदेशको सीमा, नाम वा अधिकारसँग सम्बन्धित छ भने सम्बन्धित प्रदेश सभामा रायका लागि पठाउनुपर्छ। संविधान संशोधन विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट पारित हुनुपर्छ। सत्तारूढ राष्ट्रपाको प्रतिनिधि सभामा करिब 2/3 सीट छ, तर राष्ट्रिय सभामा प्रतिनिधित्व छैन। राजनैतिक दलहरू एकै ठाउँ नउभिए संविधान संशोधन सम्भव हुँदैन। बहस पत्र तयार गर्ने कार्यदलको प्रतिवेदनमा मौलिक हक तथा कर्तव्य, नागरिकता सम्बन्धी व्यवस्था, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, शासकीय स्वरूप, राष्ट्रपतिको व्यवस्था, उपराष्ट्रपति, संघीय कार्यपालिका, प्रधानमन्त्री, मन्त्री परिषद, संघीय व्यवस्थापिका, प्रतिनिधि सभा र राष्ट्रिय सभा सम्बन्धी धारामा संशोधन गर्नुपर्ने सुझाव आएको प्रतिवेदनमा उल्लेख छ। यस्तै न्यायपालिका, सर्वोच्च, उच्च र जिल्ला अदालत, न्याय परिषद, न्याय सेवा आयोग, संवैधानिक निकाय सम्बन्धी व्यवस्था, स्थानीय तह संवैधानिक निकायहरू तथा संवैधानिक परिषद सम्बन्धी धारामा पनि सुझाव आएको छ। कार्यदलले संवैधानिक निकाय सहित 150 भन्दा बढ़ी निकायसँग लिखित सुझाव माग गरेको र आम नागरिकबाट ईमेल तथा वाट्सएप मार्फत प्राप्त 44,613 सुझावका आधारमा प्रतिवेदन तयार पारेको जनाइएको छ। कार्यदलका अनुसार टेलिफोन तथा विद्युतीय माध्यमबाट प्राप्त सुझाव समेत समेटिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताले भने प्रधानमन्त्री शाहलाई बिहिबार भेट गरेका बेला राजसंस्था, हिन्दू राष्ट्र, संघीयता खारेजी लगायत विषय पनि संविधान संशोधन बहस पत्रमा समेटिनुपर्ने बताएका थिए। त्यस क्रममा प्रधानमन्त्री शाहले अहिले नै संविधान संशोधन प्रक्रिया शुरू गरिहाल्ने नभई बहसको आधार तयार गर्न मात्र कार्यदलले काम गरेको प्रतिक्रिया दिएको राप्रपा अध्यक्ष लिङ्देनले बताए। संवैधानिक कानूनका जानकारहरू शाह नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन संशोधन भन्दा पुनर्लेखनतर्फ बढ़ी उन्मुख देखिएको टिप्पणी गरेका छन्। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संशोधनमा सकभर साझा स्वामित्व हुनुपर्ने बताए। साझा स्वामित्व नभए बहुसंख्यकको स्वामित्व चाहिन्छ। उनले भने यो जुटाउने अवसर कार्यदललाई थियो। जुन ढंगले कार्यदल गठन गरियो त्यो संविधान संशोधनको संवेदनशीलतालाई हेरेर गरिएको जस्तो देखिएको थिएन। सरकारले संविधान संशोधनलाई गम्भीर रूपमा लिएर सबै दल र सरकारवालालाई समेट्ने गरी कदम चाल्नुपर्ने उनको भनाइ छ।
3: सरकार र मिटर ब्याज पीड़ित पक्ष बीच नबुझे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। नौ दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन सरकार र पीड़ित पक्ष बीच नबुझे सहमति भएसँगै स्थगित भएको हो। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। गत 25 असारमा धनुषाको जनकपुरबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि हिजो गृहमन्त्री सुधन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोली बीच भएको छलफलपछि नौ बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वत अवैध र खारेज हुने उल्लेख छ। यस्तै गृह मन्त्रालयले 3 महिनाभित्र मिटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा ल्याउने तयारी गरेको छ। प्रस्तावित ऐनमा मिटर ब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीड़ितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ। यस्तै सहमति अनुसार वडा कार्यालय मार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ।
4: विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको कम्पनीमा 2,60,00,000 रूपियाँ भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा भट्टको हिमालयन एसेट म्यानेजमेन्ट प्रालीबाट देउवाको स्कलर इन्टरनेशनल प्राली र डीजी हम प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्टसहित 6 व्यक्ति र 10 कम्पनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहिबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। विभागका निर्देशक उत्तम कुमार घिमिरेले कतिपय विषयमा अनुसन्धान जारी रहेको भन्दै विस्तृतमा बताउन नसक्ने बताए। अभियोग पत्रमा देउवाको लगानी रहेको कम्पनीलाई भुक्तानी गरेको देखिएको 2,60,00,000 रूपियाँ समेत भट्टले कसुरबाट प्राप्त गरेको रकम हुन सक्ने देखिएको हुँदा अनुसन्धानलाई निरन्तरता दिई कानून बमोजिम गरिने भनिएको छ। विशेष सरकारी वकिलको कार्यालयका उप न्यायाधिवक्ता बद्री कुमार कार्कीले अनुसन्धान अधिकृतले उल्लेख गरे बमोजिमको विवरण अभियोग पत्रमा उल्लेख गरिएको बताए। जयवीरलाई सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै अधिकृतहरूले 22 असारमा 7 दिनभित्र उपस्थित हुन भन्दै बुढाली कण्ठ स्थित घरमा सूचना टाँसेका थिए। त्यसकै भोलिपल्ट 23 असारमा सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै गोर्खापत्र दैनिकमा समेत सूचना प्रकाशित गरेको थियो। विभागका अनुसन्धान अधिकृतहरूका अनुसार जयवीरले आर्जन गरेको अरू सम्पत्ति र कारोबारबारे समेत अनुसन्धान भइरहेका बेला शंकास्पद देखिएपछि उनीहरूबारे छुट्टै अनुसन्धान टोलीले जाँच थालेको थियो। त्यसक्रममा कतिपय विषयहरू अस्वाभाविक देखिएपछि बयानका लागि बोलाउँदै सूचना जारी गरिएको विभागका एक अधिकृतले बताए। विदेशमै भएका बेला विभागले पूर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजी देउवा विरूद्ध समेत सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो। त्यसक्रममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी समेत लिएको थियो। तर सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासमा गत 11 जेठमा पक्राउ गर्नुपर्ने आधार र कारण नखुलेको भन्दै अन्तरिम आदेश दिएको थियो।
3: सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले एक साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी बिहिबारको मन्त्री परिषदको बैठकले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भर्ना भन्ने रोकेको छ। अर्को निर्णय नभएसम्म हालका करारका कर्मचारीले निरन्तरता पाउने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भोजेलले बताए। उनीहरूको उचित व्यवस्थापनका लागि कार्यदल बनाएर अध्ययन गरिने निर्णय भएको उनले जानकारी दिए। जागिरको निरन्तरता तथा अवकाशमा जानुपर्ने स्थितिमा उचित उपादानको माग राख्दै करारका कर्मचारीहरू विरोधमा उत्रिएका थिए। करारका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राखिने निर्णय गरिएको हो। ती कर्मचारीलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृति भएपछि सम्बन्धित निकायले आवश्यकता अनुसार काममा लगाउने भनिएको छ। मन्त्री परिषद बैठकले सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गरेको छ। सामान्य प्रशासन मन्त्रालयले लगेको सातवटै प्रस्ताव अनुसार मन्त्री परिषदले करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धमा निर्णय गरेको हो। करारमा नयाँ कर्मचारी भर्नामा रोक लगाइएको छ। कुनै निकायलाई रिक्त भएको दरबन्दीमा करारमा काम लगाउनुपर्ने भएमा करारमा कार्यरत पुरानै कर्मचारीबाट लगाउनुपर्ने भनिएको हो। कुनै सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान वा निवृत्ति भरण पाइसकेका करारमा कार्यरत रहने कर्मचारीलाई भने साउन एक गतेबाट सेवा निरन्तरता नगरी विदाई गरिनेछ। 58 वर्ष उमेर पूरा गरेका वा अन्यन्त्रबाट सेवा सुविधा प्राप्त गरिरहेका कर्मचारीलाई पनि विदा गरिने सचिव भुजेलले बताए। कान्तिपुर रोड आइरीमा अब ब्रेकको पालो।

0: सर एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: Red Bull, Babal Energy.
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार
3: कान्तिपुर सविस्तार
2: सरकारले आगामी आर्थिक वर्षका लागि 14 खर्ब रूपियाँ राजस्व उठाउने लक्ष्य राखे पनि ठूलो परिमाणको बक्यौता असुलीमै भर परेको देखिएको छ। हाल 1311 राजस्व बक्यौता सम्बन्धी मुद्दा विचाराधीन छन् जसको करिब 55 अर्ब 11 करोड़ रूपियाँ अझै उठ्न बाँकी छ। मुद्दा फर्च्यौटमा ढिलाइ र असुली कमजोर हुँदा राजस्व लक्ष्य हासिल गर्न चुनौती थपिएको छ। कान्तिपुर कर्मी विमल खतेवडाले तयार पारेको एक सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौ।
4: आगामी आर्थिक वर्षको बजेटमा तोकिएको राजस्व संकलनको लक्ष्य भेट्टाउन अर्थमन्त्री सुडिम वाक्लेले बक्यौता राजस्व उपहार ठूलो भर गरेका छन्। आगामी बजेटमा 14 खर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएका अर्थमन्त्री वाक्लेले झण्डै 1 खर्ब बक्यौता राजस्वबाट उठाउने गरी काम गर्न राजस्व प्रशासनलाई निर्देशन दिइसकेका छन्। यसबाहेक प्रदेश र स्थानीय तहलाई बाँडफाट हुने राजस्व पनि जोड्दा केन्द्रीय सरकारले 15 खर्ब भन्दा बढी राजस्व संकलन गर्नुपर्छ। त्यसमध्ये प्रदेश र पालिकालाई बाँडफाटपछि संघीय सरकारको भागमा 14 खर्ब 5 अर्ब रूपियाँ आउने हो। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष सरकारले करिब 20% राजस्व वृद्धिको लक्ष्य लिएको छ। त्यसका लागि अर्थमन्त्री वाग्लेले कानूनी झमेलाका मुद्दाका कारण बक्यौतामा रहेको राजस्वलाई मुख्य आधारका रूपमा लिएका छन्। आगामी बजेटमा बक्यौतामा रहेका राजस्व भुक्तानीका लागि 6 महिनाको म्याद दिएका छन्। बक्यौता राजस्वबाट कम्तीमा पनि 1 खर्ब भन्दा बढी राजस्व उठाउने लक्ष्य छ। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने त्यो सम्भावना देखिएको छ। यो सुविधा अन्तर्गत कर लगायतले निर्धारण गरेको बक्यौतामा 1% थप तिरेर विचाराधीन मुद्दा फिर्ता लिन सकिने व्यवस्था बजेटमा गरिएको छ। आर्थिक विधेयकको दफा 46 आन्तरिक राजस्व विभाग समक्ष प्रशासकीय पुनरावलोकन वा अन्य कुनै न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिए त्यस्तो निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर आयकर र अन्तशुल्क रकम र त्यसको 1% हुने थप रकम कर आगामी पुस मसान्तभित्र बुझाउने व्यवस्था गरिएको छ। उक्त समयभित्र रकम बुझाए लागेको शुल्क थप दस्तुर जरिवाना ब्याज र विलम्ब शुल्क मिनाहा हुने आर्थिक विधेयकमा उल्लेख छ। आगामी आर्थिक वर्षमा सरकारले 14 खर्ब 5 अर्ब 31 करोड़ रूपियाँ राजस्व संकलनको लक्ष्य लिएको छ। त्यसका लागि बक्यौता रकमको पनि भर रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। विभिन्न कारणले बक्यौता रहेको रकम तिर्न सहुलियत दिइएको अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीले बताए। उनले भने यो सुविधा शुरूको कर रकममा घट्दैन, कर निर्धारण भएको रकम तिर्नुपर्छ। तर शुरूमा निर्धारण गरिएको कर रकममा 1% थप गरेर रकम तिर्ने व्यवस्था गरिएको हो, जसमा लाग्ने थप दस्तुर जरिवाना छुट दिइएको छ। अनौपचारिक क्षेत्रमा भएकालाई पनि औपचारिक क्षेत्रमा ल्याउने यसको उद्देश्य रहेको खत्रीले सुनाए। उनले भने लामो समयदेखि बक्यौता बेरोजुर मुद्दा मामिलामा रहेका विषयलाई पनि एकपटक कर निर्धारण भएको रकम तिरेर त्यसमा थप 1% तिर्ने स्किम ल्याएका हौ। पहिला पनि यस्तो स्किम आउँथ्यो, तर अहिले पहिला भन्दा बढी सुविधा हो। विधेयक अनुसार विचाराधीन मुद्दामा आन्तरिक राजस्व विभाग वा कार्यालयका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्याएर हेर्न अनुमति पाएका वा पुनरावेदन वा मुद्दा दोहोर्याएर हेर्न पाउने विचाराधीन अवस्थामा रहेको हकमा सम्बन्धित करदाताले पुस मसान्त 2083 भित्र विवादित कर रकम र त्यसको 1% हुने थप दाखिला गरी विभाग वा सम्बन्धित कार्यालयमा निवेदन दिएमा सरकारले त्यस्तो मुद्दा फिर्ता लिन सक्ने विधेयकमा उल्लेख छ। हाल राजस्व बक्यौतामा रहेको मुद्दा 1311 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। अघिल्लो वर्षबाट चालू आर्थिक वर्षमा 1381 मुद्दा सारिएका थिए, जसमा चालू आर्थिक वर्षमा 396 मुद्दा थपिए। त्यसपछि कुल मुद्दा 1777 पुगे। ती मध्ये 466 मुद्दा यस वर्ष फर्छोट भएको विभागले बताएको छ। फर्छोट हुन बाँकी मुद्दाको संख्या 1311 रहेको र असुल गर्न बाँकी रहेको रकम करिब 1 खर्ब 72 अर्ब 33 करोड़ रूपियाँ छ। यो रकम शुल्क थप दस्तुर जरिवाना ब्याज र विलम्ब शुल्क सबै गरेर हो, तर आगामी पुसभित्र भुक्तान गर्ने करदाताले शुरूको करमा थप 1% मात्र तिर्नुपर्छ। बाँकी सबै शुल्क जरिवाना मिनाहा हुने भएकाले उल्लेखित पाउने 2 खर्ब सबै असुल हुने सम्भावना नरहेको कर अधिकृतहरूको भनाइ छ। आर्थिक वर्ष 2080-81 गत वर्ष सरेर आएका मुद्दा 1742 थियो। यसमा आर्थिक वर्ष 2081-82 दर्ता 741 थपिए। ती मध्ये त्यस वर्ष 1102 निवेदनको फर्छोट भएको विभागले जनाएको छ। आर्थिक विधेयकमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्याएर हेर्न अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भइ नसकेका मुद्दाको हकमा समेत पुष मसान्त 2083 भित्र सम्बन्धित व्यक्तिले विवादित कर रकम र त्यसको 1% हुने थप रकम दाखिल गरी निवेदन दिए त्यसमा लागेको शुल्क थप दस्तुर जरिवाना ब्याज र विलम्ब शुल्क मिनाहा हुने उल्लेख छ। अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न व्यक्तिको हकमा भने उल्लेखित छुट सम्बन्धी व्यवस्था लागू नहुने विधेयकमा उल्लेख छ। यो सुविधा अन्तर्गत कर भुक्तानी गर्न केही करदाता कार्यालय आउन थालेको आन्तरिक राजस्व विभागका अधिकारी बताउँछन्। सरकारले दिएको छुट अनुसार सुविधा लिन केही करदाता आउन थालेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशीले बताए। उनले भने 1% शुल्क तिरेर मुद्दा फिर्ताका लागि करदाता विभागमा आउन थालेका छन्। जुन संख्या बढ्दो छ। सरकारले आर्थिक अध्यादेशमा समेटिएको पुरानो बक्यौता उठाउने सम्बन्धी दफाले उद्योगी व्यवसायलाई फाइदा गर्ने नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिका अध्यक्ष अरणीको राज भण्डारीले बताए। विभिन्न कारणले कर आयकर र अन्तशुल्क रकम समयमै तिर्न नसकेका पनि छन्। उनले भने अर्कोतिर सरकारले एकतर्फी कर निर्धारण गर्दा त्यसमा चित्त नबुझेर जरिवाना लगाउँदा बढेर तिर्ने रकम धेरै भइसकेको हुन्छ। यस्तो अवस्थामा उक्त रकम तिर्न सकिँदैन भनेर बसिरहेका व्यवसायलाई सरकारको निर्णयले फाइदा हुनेछ। यो निर्णयले व्यवसाय लाभान्वित हुने राज भण्डारीको दावी छ। सरकारले निजी क्षेत्रले उठाउँदै आएको उधारो असुल्य सम्बन्धी ऐन ल्याउने कुरा राम्रो पक्ष भएको उनले सुनाए। सानादेखि ठूला सबै व्यवसायलाई यसले फाइदा गर्छ उनले भने। विशेष अदालतले पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सो आदेश गरेको हो। अदालतको आदेशपछि उनी कुनै शर्तबिना नै रिहा हुने भएका छन्। पौडेलको संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको आरोप दावीको कसुरमा इन्कार बयान गरेको भन्दै विश्वासले पछि ठहरे बमोजिम हुने भन्दै पूर्वपक्षको बहसपछि साधारण तारिखमा रिहा गर्न आदेश गरेको हो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
5: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
6: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजनेयर टिभी थपाउनुहोस्, स्टान्ड बाई मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
5: सजिलो हुनेछन्।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक समाचार।
7: आर्थिक समाचारको साथमा
8: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स चिसो हरेक।
2: भारत सरकारले चीनसँग स्वामित्व वा व्यावसायिक सम्बन्ध भएका 4 कम्पनीलाई महत्वपूर्ण विद्युत प्रसारण पूर्वाधार सम्बन्धी सरकारी परियोजनाको ठेक्का प्रक्रियामा सहभागी हुन विशेष अनुमति दिएको छ। गत जूनमा भारतको संघीय वित्त मन्त्रालय अन्तर्गतको व्यय विभागले टीवीईए एनर्जी इण्डिया, नान्जिङ इलेक्ट्रिक इण्डिया, न्यू नर्थ इस्ट इलेक्ट्रिक इण्डिया र तारकाई इलेक्ट्रिक इण्डियालाई 2 वर्षका लागि प्रतिबन्धबाट छूट दिएको हो। चिनिया लगानीका यी कम्पनीले भारतमै सामग्री उत्पादन गर्दै आए पनि सन् 2020 भारतको वित्त मन्त्रालयले भारतसँग सीमा जोड़िएका देशका बोलपत्रदातालाई सरकारी खरिद र ठेक्का प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाएको थियो। भारतले 4 कम्पनीलाई मात्र सीमित अवधिका लागि छूट दिएको उल्लेख गर्दै यसलाई भविष्यमा अन्य कम्पनीका लागि नजिरका रूपमा रूपमा नलिने स्पष्ट निर्देशन पनि दिएको छ। भारत र चीन बीचको व्यापारिक सम्बन्ध सुधार हुँदै गएको पृष्ठभूमिमा नेपालका जलविद्युत आयोजनामा चिनिया कम्पनीको संलग्नतालाई लिएर भारतले गर्दै आएको अविश्वास मेटाउन कूटनीतिक पहल गर्नुपर्ने सरकारवालाहरू बताउँछन्। नेपालले भारतमा बिजुली व्यापार गर्न हरेक आयोजना अनुसार स्वीकृति लिनुपर्छ। विकास आयोजनामा विस्फोटक पदार्थ आयात गर्न नेपालका लागि भारतीय दूतावास मार्फत नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्छ। भारतले बिजुली निर्यातका लागि आयोजनामा चिनिया लगानी ठेकेदार कम्पनी लगायतलाई हेरेर अघोषित रूपमा स्वीकृति दिएको छैन। त्यसकारण यी अवरोधलाई कूटनीतिक पहल गरी हटाउनुपर्ने सरकारवालाहरूको भनाइ छ।
9: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। चीनको दक्षिण पश्चिमी शहर चोङछेङमा गएको भीषण पहिरोमा भरि कम्तीमा 8 जनाको मृत्यु भएको छ। 34 जना बेपत्ता भएका छन्। पहिरोले दर्जनौं आवासीय भवन पुरिएका छन्। पहिरोको घटनापछि 1100 बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने केही व्यक्ति पहिरोमा फँसेको आशंका गरिएको चिनिया सरकारी संचार माध्यमले जनाएका छन्। सरकारी टेलिभिजन सीसीटीभीका अनुसार पहिरो स्थानीय समय अनुसार बिहान 9 बजे आसपासको समयमा गएको हो। पहिरोका कारण 10 भन्दा बढी आवासीय भवन पुरिएका छन्। भग्नावशेषमा पुरिएका 10 जनालाई उद्धार गरिएको छ, जसमा 2 जना गम्भीर घाइते भएको बताइएको छ। यसैबीच राष्ट्रपति शी जिनपिङले विपदको कारण पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएको चिनिया संचार माध्यमले जनाएका छन्।
2: कान्तिपुर डायरीमा अब खेल समाचार।
7: खेलकुद समाचारको साथमा
0: एलजी लाइफ्स गुड।
2: नेपालले एसएससी महिला अन्डर 19 प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजय भोगेको छ। लगातार 4 खेल जितेर सेमिफाइनल पुगेको नेपालले युएई विरूद्ध ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि हार बेहोरेको हो। 101 रनको लक्ष्य पछ्याएको नेपाल 20 ओभरमा सबै विकेट गुमाउँदै 100 रनमा समेटिएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 5 बलमा 2 विकेट गुमाउँदै मात्र 6 रन बनाए। 7 रनको लक्ष्य युएईले 3 बलमा नै पूरा गर्दै जीत हात पारेको हो। यसअघि मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएईले 19.5 ओभरमा सबै विकेट गुमाउँदै 100 रनमा समेटेको थियो। फाइनल नपुगे पनि नेपाल अन्डर 19 एसिया कपमा भने छनौट भइसकेको छ।
9: अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थान भारी वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम आज 27 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। हवस् त, यसका साथै कान्तिपुर डायरीको बुलेटिन यही सकिन्छ। सुनिता र नवीन बिदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: लम्बै घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
4: र 98 19 32 76 75।

0: नेपाली महेन्द्र बोले पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
3: त्यसको लागि के को चिन्ता हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 9843-47-262
2: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9852028-6
4: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो नि सर थटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो
6: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
6: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
5: डिजाइनर सुमन ठटाल 9865-39-444
6: र 0295-90-155
7: More style, more design. Total Tailors.
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
8: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029-47 9800-0062
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
3: दाँत खुल्ने दाँत सफा गर्ने
2: दाँतको एक्सरे गर्ने
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
2: झिक्न मिल्ने आरपीडी लगाइने
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
2: बाङ्गोटिङ्गो दाँत मिलाइने
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
3: सम्पर्क नम्बर 0295-90-6667 र 9842-22-667
9: के निशा तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका हार आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
8: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
13: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
15: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
16: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 98421-52504, 98421-26987 र 98520-51906।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिपियो, मिति पुग्यो, टारेर टर्दैन त्यो। सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर, नाति नातिनी तथा ज्वाईहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यू एनसी, गणेश, शर्मिला, पवित्रा, चन्द्र, अनुषा, लुकुराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरंजीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदिच्छा, समीक्षा, निशा, कृति, पूनम, भोग बहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पितृ प्रसाद ग्रहण, मिति 2083 साल साउन 8 गते, स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 औपटारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर षडानन्द नगरपालिका 5 औपटारी।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 0291400084 र 9840458027।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
9: नमस्कार है वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
17: के
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
22: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
23: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
24: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
25: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
23: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
25: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
23: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
25: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
23: डिजाइनर सुमन ठटाल 98 6 15 39 4 44
25: र 0 29 5 90 155।
26: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
27: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: पुरानो विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
0: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421552504।

0: 26987 र 98520 51906।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98520-28-6।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
6: मिथुन राशिमा रहेका छन् बृहस्पति, कर्कट राशिमा शुक्र, यतिखेर सिंह राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनचर्याहरू कसरी व्यतीत हुन्छन्, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँको राशिफलहरू कसरी अगाडि बढाउँछौ हामी तपाईँको लागि मेष आदि 12 राशिफल अबको क्रममा। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा पञ्चम स्थानको चन्द्रमाले गर्दा ज्ञान बुद्धिमा प्रबल रहनेछ, स्वास्थ्यमा सुधार हुने युग देख्न सकिन्छ। तर आजको दिनमा 12 शनि भएकाले चटपटको भयो भने वृद्धि रहन सक्ने युग रहेको छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ, मान्यजनको आशीर्वाद प्राप्त राम्रो रहनेछ भने आटेका ताकेका कामबाट सहज हुनेछ। इष्टमित्रहरूको साथले गर्दा आजको दिन रमाइलो व्यतीत रहने योग देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्राहरूमा सहज हुने युग देख्न सकिएको छ। काममा सफलता मिल्ने युग देख्न सकियो। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, पराक्रम बन्ने पनि युग रहेको छ। भोलिको प्रभावले अधुरा कामहरू पूरा हुन्छन्। आजको दिनमा सोचेका कामहरूबाट सफलता हात पर्ने खालका योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रो रहेका छन्। मान सम्मानमा वृद्धि आजको राशिमा संकेत छ। लग्नमा बृहस्पति र सूर्य हुँदा सरकारी जागिरमा निकै राम्रो हुने योगहरू राशिमा संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देख्न सकिएको छ। मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने युग रहेको छ।
0: कन्या राशि हुनेको लागि धैर्य धारण गर्न सके, क्षमता वृद्धि राम्रो रहने योग देख्न सकिएको छ, इष्टमित्रहरूले साथ दिन सक्ने योग छ, लामो दीर्घ यात्राहरूमा सहज। आजको राशिबाट कन्या राशिलाई संकेत देख्न सकिन्छ।
7: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
8: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
7: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
8: सम्पर्क
7: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
8: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: मान सम्मानमा वृद्धि हुनुको साथ साथमा लामो दूरीको यात्रालाई साथ दिने छ। गर्दै आएका हरेक काममा सफलता मिल्ने योग छ। शनिको प्रभाव राम्रो छ। फलामको कारोबार औषधि मूल्यमा धन खर्चमा कमी आजको राशिले संकेत देखाउँछ। वृश्चिक राशि हुनेको लागि लामो दूरीको यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा कारोबार सकारात्मक हुने योग रहेको छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक जनहरूबाट पनि शुभ संकेतहरूमा देख्न सकिन्छ। धनुराशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि हुन्छ। आटेका ताकेका कामबाट सफलता हात पर्ने योगहरू देख्न सकिन्छ। मन प्रसन्न रहनुका साथमा अलिकति चटपटेको भय आठौं चन्द्रमा रहेका छन्। कामहरूमा बिग्रिने योग छ। अलिकति झुटो आरोपको सामना पनि गर्नुपर्छ है। अलिकति पशु चौपायबाट घाटा पनि बेर्नु पर्ने खालको योग राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथसाथमा इष्टमित्रहरूले साथ दिने योग रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामबाट सफलता हात पर्नेछ। 7:30 को शनि भए पनि आजको दिनमा भने सातौं चन्द्रमाले जितेको छ। प्रेममा सफलता, पारिवारिक रमझममा दिन व्यतीत, अतिथिको आगमन वृद्धि रहनेछ। मीन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। काममा सफलता सँगसँगै मान सम्मानमा पनि वृद्धि हुने योगहरू राशिबाट संकेत देख्न सकिन्छ।
7: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
8: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
7: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
8: सम्पर्क
7: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
8: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
9: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
10: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
9: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
10: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम जतेश दर्पणको व्यवसायमा तपाईहरूलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित हुँदै गर्दा तपाईहरूसँग ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहेको छु। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। यतिखेर भने दुईटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरेका छौं। दुईटा नम्बरमा तपाईँहरू फोन गर्न सक्नुहुनेछ र यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको मलाई यतिखेर प्राविधिकबाट इशारा मिलिरहेको छ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि बिल्कुलै फोनमा सम्पर्क हुन सकिरहेको छैन, फोन खाली भयो, तपाईँ आउन सक्नुहुन्छ। दुईटा नम्बरको ध्वनि तरंगबाट यतिखेर कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुनेछ। यतिखेर कोही हुनुहुन्छ स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म अछामदेखि।
0: अछाम जिल्लाको कुन ठाउँमा हुनुहुन्छ तपाईँ यतिखेर?
1: अछाम जिल्लाको मगलसैनको ढकारी गाउँपालिकाबाट छु।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: म यो शैलेश्वरी एफएम ड्युटी शैलेश्वरीबाट।
0: त्यहाँ पनि ड्युटीको रेडियो भन्छ है?
1: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म आफ्नो बारेमा हजुर।
0: मलाई साल महिना गते समय भनिदिनु त।
1: 2051 भदौ महिना 22 गते जन्म शनिबार बेलुका 4 बजे।
0: माफ गर्नुहोला, 51 सालको भदौको 22 गते शनिबार परेको छैन। तपाईँ फेरि सम्पर्कमा जुट्न सक्नुहुन्छ आजलाई भने अरूलाई पाल्न दिनुहोला। राधे श्याम, राधे श्याम भनिदिनु न हजुर। ए हजुर, ए प्रभु भन्दै उहाँ हामीसँग बोल्न चाहनु भएन। प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास हामी गरिरहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
2: म भोजपुरबाटै

0: भएन गुरु?
1: 2000 कति साल, फेरि भन्नु त?
0: 2076 साल।
1: 76 साल
0: असोज 2 गते,
1: असोज महिनाको 2 गते कति बजे?
0: बेलुकी 8:01
1: 8:01 जाँदा बेलुकी। कुन जिल्लामा भयो जन्म?
0: शङ्खसभा खादारी।
1: शङ्खसभा पक्का हो? यहाँबाट हेर्दाखेरि के देखियो भने 76 सालको असोजको 2 गते बिहिबार 8:01 साँझमा राशिको नाम तपाईँको छोराको लागि उत्तम नाम आउँछ। वृष राशि हुन्छ, लग्नमा मेष लग्न देखिन्छ, लग्नको मालिक मंगल हो। मंगल पञ्चम स्थानमा इन्जिनियर पढ्नुपर्ने ग्रह आयो, तर अहिले असत्य स्वास्थ्यमा समस्या आउँछ किनकि चन्द्रमा 2 वर्ष 9 महिनापछि चन्द्रमा भन्ने ग्रह चलिरहेको छ, यसले स्वास्थ्यमा असत्य समस्या आउँछ, विशेष ध्यान दिनुहोला। अनि बुवा र आमाको पनि कुराहरू मिलिरहँदैन है? अनि किन झगडा गरे त? मिलेर आफू पो हो त मिल्ने, अब मिल्दैन भने कसले आएर मिलाइदिन्छ त भन्नु त? हजुर, ए हजुर, लक्ष्मीजी, ए हजुर, उहाँको पनि फोन डिस्कनेक्ट भएको छ। उहाँको छोराको लागि सामान्य ग्रहको स्थान तय गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुने खालको योग छ। अहिले यति भनियो, आजबाट हामी धेरै नै फोनमा तपाईँसँग कुराकानी गर्ने प्रयास गर्छौं। यो आर्थिक वर्ष अब जुन यो साउन 1 गते हिजोबाट हामीले तपाईँहरूलाई फोनमा बढी तपाईँहरूसँग बढी कुराकानी गर्ने प्रयास गरिरहेका छौं। धेरैको रेडियोबाटै चिनाहान पाइदिए सबैलाई सहज हुन्छ भन्ने खालका कुरा पनि आएका थिए, त्यस कारणले गर्दा हामी तपाईँहरूसँग प्रत्यक्ष कुराकानी गर्ने प्रयासमा छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
0: राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
0: उदयपुरबाट गीता राई।
1: गीता राई उदयपुरको कुन पालिका कुन गाउँमा हुनुहुन्छ गीताजी यतिखेर?
0: बेलाका
1: नगरपालिका कति नम्बरमा?
0: वडा नम्बर 7।
1: के गाउँ? सैना महिना
0: महिना महिनी।
1: त्यहाँबाट पारिपट्टि के पर्छ? धनकुटा ए, त्यहाँबाट पारि भोजपुर। कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुभएको छ?
0: रेडियो लालीगुराँसमा।
1: लालीगुराँसमा अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
0: छोरीको बारेमा।
1: छोरीको साल महिना गते समय भन्दैन त?
0: 2071 साल पुस 29 गते।
1: के बार परेको 29 गते?
0: बिहिबार बिहानको 5 बजे।
1: भोलि फेरि त्यहाँ घरमा परिवारमा अस्ति भर्खर जन्माको बच्चाको पनि किन तपाईँहरू सबै साल महिना गते बिर्सिनुहुन्छ? चिना गर्नु भएको छ? अनि 71 सालको पुसको 29 गते त्यहाँ चाहिँ बिहिबार लेखाएको छ, शुक्रबार लेखाएको छ,
0: बुधबार
1: त्यो पनि परेन। तपाईँले भनेको मिलेको छैन, एकचोटि कम्तीमा राम्रोसँग चिना गर्नु क्या। त्यही भएर भोलि तपाईँको सेखपछि भनौँ न, तपाईँ हामी बितेपछि हाम्रा छोराछोरी पनि कम्तीमा आफ्नो चिना हेर्न पाउन्। चिना त कोरिदिनुपर्छ क्या, अस्ति भर्खरको समय तपाईँले भर्खरै बिर्सिसक्नु भएको छ। लु अहिले फोन नखानु, फेरि उता हेरेर सल्लाह गरेर फेरि फोनमा कुराकानी गरौँ न है। हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान समयको विशेष जिज्ञासाहरूको समस्याको समाधानहरू गर्ने प्रयासमा हामी लागिरहेका छौं। मैले बारम्बार भन्ने गरेको कुरा, चिना कोर्नुहोस् है, चिना कोर्नुहोस् है। समय कम्तीमा तपाईँको पो अहिले होस् छ, थाहा छ, भोलि तपाईँले पनि बिर्सिन सक्नुहुन्छ। तपाईँको छोराछोरीलाई भोलि चिना चाहिन सक्छ, छोराछोरीले हेर्न खोज्दाखेरि मेरो आमा बाबाले हामीलाई माया गर्नु भएनछ, मेरो आमा बाबाले मलाई हेर एउटा चिना कोर्दै भए आज म गुरुसँग हेराएर राम्रोसँग ग्रह शान्ति गरेर सफल हुन चाहन्थे, सफल बन्न सक्थे भन्ने खालको मनसाए धेरैको छ। त्यसो भएको त पहिलेको जे भयो भयो, अहिले अहिलेको पुस्ताले चिनाहरू बनाउने कामहरू गरौं। यति भने कोही जिज्ञासु हाम्रो लाइनमा आउनुहुन्छ। राधे राधे हजुर।
2: राधे राधे गुरुदेव दर्शन।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म शङ्खुवा सभाबाट हो, महेन्द्रपुरी पाँच कपन वानाबाट।
1: महेन्द्रजी पाँच कपन कुन गाउँमा हुनुहुन्छ अहिले?
2: म वानामा
1: हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: शङ्खुवा सभा हजुर
1: उसको बारेमा

0: चाहनुहुन्छ अहिले?
1: हेर्नुभन्दा पनि नि गुरुदेव,
0: हजुर
1: हेर्न त हेरिरहेकै हो। अब यो तिथि श्राद्धको बारेमा नि गुरु, अब मेरो बुवा छपन्न सालमा बित्नु भएको, मैले लगातार श्राद्ध गरिराखेकै छु
0: हजुर।
1: अनि ओत्र पत्र यसो ओल्लो गाउँ पल्लो गाउँ गयो भने कोही नुन बेगरको सिधा भन्छन्, कोही के भन्छन्, यो के हो गुरुदेव?
0: नुन बिनाको सिधा?
1: हजुर,
0: तपाईँले अहिलेसम्म तपाईँको पिताजीको श्राद्ध गर्दा नुन हालेको सिधा दिनुभयो कि नुन सहितको सिधा दिनुभयो? मलाई पहिले भन्नु।
1: म त दुईटा सिधा गर्छु, नुन सहितको गर्दैछु। ओत्रा पर्सा गइरहेको नुन बेगरको सिधा भने एक ठाउँ होइन।
0: सोह्र श्राद्धको सिधा कतिवटा दिनुहुन्थ्यो?
1: मैले सोह्र श्राद्धको चाहिँ गरेको छुइनँ, अब यो मैले चिन्ने तिथिमा चाहिँ गरिराखेकै छु।
0: अनि हजुरले सोह्र श्राद्धको श्राद्ध किन नगरेको?
1: मेरो चाहिँ के भन्नुहुन्छ भने छिन्नी चाहिँ गरिराखेकै छु, सोह्र श्राद्धमा चाहिँ अब मेरो अब घरमा पत्नी पनि छैन, अब अनि अब त्यो छिन्नी चाहिँ गरिराखेकै छु। कोही चाहिँ पत्नीले गरेको श्राद्ध नगर भन्छन्, अब यो के हो गुरु? हुन्छ,
0: कहाँबाट खोजेर ल्याउनु चाहिँ अब पत्नी चाहिँ नभएको पत्नी चाहिँ कहाँबाट ल्याएर गर्ने त?
1: सुन्नु न,
0: एउटा के हुन्छ भने श्राद्ध गर्दाखेरि छोटो तपाईँलाई उत्तर दिन्छु। एउटा भूस्वामी भन्ने सिधा हुन्छ पहिलो श्राद्ध, के अरे पहिलो जुन हुन्छ नि पहिलो सिधामा, होइन बुझ्नुभयो?
1: हजुर हजुर,
0: भूस्वामीलाई चाहिँ नुन नहाल्नु हो,
1: हजुर,
0: अर्कोमा चाहिँ नुन हाल्नै पर्छ। फेरि भूस्वामी भनेको
1: गर्दाखेरि हाम्रोमा चाहिँ अब के गर्नु गुरु बाउ नै अब कस्तो के अब सबै नबुझेका पनि हुन्छन्।
0: मलाई खोइ त अब मलाई तपाईँहरू मलाई गुनासो गर्नुहुन्छ, म खानबारीमा आएँ अस्ति 22-23 दिन त्यहाँ बसियो, हामी आउँछौँ तपाईँको घर घरमा ग्रह शान्ति गर्नलाई पूजापाठ गर्नलाई भन्दा एकजना मान्छे अहिलेसम्म हुन्छ गुरु आउनु भन्न कसैले भन्नु भएन होइन?
1: हो नि, अब असारको दिन पर त गुरु के गर्नु, हाम्रो त मन थियो नि, मलाई पनि सुनेको सुनेको।
0: अनि तपाईँलाई जतिसुकै असार र साउन भए पनि एक दिनको लागि त तपाईँलाई माया मार्न सक्नुहुन्थ्यो नि त, सक्नुहुन्न थियो?
1: हो नि, आफ्नो घरमा वस्तु बाख्रा खेतीपाती हुन्छ, अब घरमा कतिजना हुन्छ, अब भन्दिनलाई सजिलो हुन्छ नि गुरुदेव
0: है है। अब त्यसो भने हजुरकोतिर राम्रा गुरु हुनु नै हामी आउँछौ नि त, हामीलाई तपाईँले बोलाउनु पर्यो।
1: त्यसो भएदेखि एउटा चाहिँ नुन बेगर चाहिँ सिधा गर्नु पर्दो रहेछ होइन?
0: अनि अनि तपाईँलाई अहिलेसम्म तपाईँको घरमा आउने जुन गुरुबा हुनुहुन्छ, तपाईँहरू भन्नुहुन्छ उहाँलाई पुरोहित, उहाँले चाहिँ
1: हजुर
0: यसमा चाहिँ नुन हाल्न हुँदैन है भन्नु भएन?
1: अहिलेसम्म थाहा छैन, मैले मामालाई गइरहेको थिएँ अस्ति नै बैशाखमा,
0: हजुर
1: मामलामा चाहिँ त्यो माइजीको श्राद्धमा चाहिँ बाहुनले भने नुन बेगरको सिधा भनेर, अनि यो अनि मैले केही पनि भन्न चाहिनँ, मैले चाहिँ बाहुनलाई केही भनिनँ, अनि र पनि अब म लक्ष्मण गुरुलाई चाहिँ म फोन गरेर सोध्छु के रहेछ भनेर चाहिँ, अनि यस्तै कुरामा आएर चाहिँ आज ठ्याक्कै फोन लागेको हो नि गुरु। अब कति बिजी हुन्छ के हुन्छ अब भन्न सजिलो हुन्छ नै,
0: बिजी सबै मान्छे बिजी हुन्छन्, बिजी भएन भने मान्छे बिग्रिहाल्छन् होइन? तर पनि बिजीको बावजुद पनि कहिले काहीँ समयहरू निकालेर चिना हेराउने ग्रह शान्ति गर्ने काम गर्नुपर्छ क्या। जिन्दगीभरि बिजी मात्रै हुने, अनि त्यो जति तपाईँले सङ्घर्ष गर्नुहुन्छ नि त्यो चुइने भएको एउटा जुन के भन्छ तपाईँको भाषामा ठेकी अथवा गाग्री होइन?
1: ठिकै छ, अब एउटा नानीको मेरो हजुरले नै बनाउनु भएकै छ चिना, अब अरूको मेरो आवश्यक परेन, बनाउनु परेको थिएन, नभए म आउने थिएँ होला होइन?
0: ए अनि सुन्नु न, तपाईँहरूले जतिसुकै काम गरे पनि नि
1: हजुर
0: चुइने भाँडोमा चाहिँ पानी हालेको हालेको गर भने त भाँडो कहिले भरिदिने क्या हजुर? भरिने खोज्छ होइन?
1: हजुर हजुर,
0: गाग्री तपाईँको चुइने गाग्रीमा पानी थाप्नुभयो भने गुटुटु पानी झारेर आयो भने त्यो तलको पाल भन्दा माथिको ठुलो भयो भने एकछिन भरिन्छ हो। ए अब त भरिएछ हो, एकछिन धारा बन्द गर्छु भन्नु भने एकछिन त सकिन्छ भनेको। अब काम गर गर गर, अब चाहिँ म राम्रो हुन्छु भन, उता ग्रहले खाइहाल्छ फेरि है।
1: अनि यो तीर्थमा गएर श्राद्ध गरिएन भने गेट पनि छैन, पितृहरू भित्र पनि पस्न पाउँदैनन् भन्ने कुराहरू पनि गर्दा रहेछन् गुरु, यो हो कि होइन?
0: वैयत कुरा हो यो,
1: त्यो चाहिँ वाहियात हो
0: गर्न सके तीर्थमा श्राद्ध श्राद्ध धेरै प्रकारका हुन्छन्। अब तपाईँलाई छोटो कुरा गरौँ, श्राद्ध धेरै प्रकारका हुन्छन्। तपाईँ र मलाई यहाँ थाहा भएको कुरा चाहिँ एउटा तीर्थ श्राद्ध, एउटा चाहिँ तिथि श्राद्ध, एउटा महालय श्राद्ध चाहिँ निकै चलेको श्राद्ध भयो होइन?
1: हजुर हजुर।
0: त्यो भन्दा धेरै प्रकारका श्राद्ध छन् क्या, धेरै प्रकारका श्राद्ध छन्।
1: हजुर
0: बुझ्नुभयो कि भएन?
1: हजुर हजुर।
0: कहीँ कपाल नकाटी श्राद्ध गर्न मिल्छ, कहीँ कपाल काटेन भने एकदम ठुलो अरिष्ट हुन्छ, कहीँ चाहिँ श्राद्ध गरिसकेपछि एक चिज छोड्नु भन्छन्। जहाँ जहाँ श्राद्ध गरे पनि श्राद्ध गरि नै रहनु सकभर तिथि श्राद्ध।
1: तीर्थमा जाँदा चाहिँ कपाल काटिरहनु पर्दैन गुरु?
0: के अरे, तीर्थ श्राद्ध गर्दाखेरि कपाल काटिरहनु पर्दैन?
1: ए अब कता कता गइयो भने कपाल नकाटिकन
0: तपाईँ तपाईँ संघको सभाको मान्छे
1: हजुर
0: घुम्दै घुम्दै आउनुभयो, इतरतिर आउँदाखेरि एहे बल्ल बल्ल आयो, बरा क्षेत्रमा गएर भोलि एउटा श्राद्ध गर्न मन लाग्यो भन्नुभयो भने एक त्यही दिन चाहिँ यसो शुद्ध भोजन गर्ने अनि भोलिपल्ट बिहान जुर्को उठेर आएर श्राद्ध गर्न पाइयो। कहिले काहीँ देवबारतिर आइपुग्नु भयो, कहिले काहीँ घुम्दै घुम्दै होइन राति आइपुग्नु भयो यहाँ, ए फलान ठाउँमा आइएछ यो देखभार त ठुलो तीर्थ अरे, यहाँ त शालिग्राम पाइन्छन् रे, यहाँ चाहिँ आज म श्राद्ध गर्न मन लाग्यो भन्नुभयो भने त्यहाँको एउटा गुरुबालाई बोलाएर गाउँ खान।
1: हुन्छ गुरु हुन्छ, अवश्य धेरै धेरै अलमल ल्याइदिए, अरू अरू फेरि उसलाई पनि अब डिस्टर्ब हो, अब अरू गुनासा नगरिदिनु होला।
0: हस् राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। तपाईँ पनि यस्तै जिज्ञासाहरूको लागि धेरै कुराकानी गर्न चाहनुहुन्छ भने हामी हिजोबाट अझ छुट्टै व्यवस्थित भएर तपाईँसँग जोडिएका छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। आजबाट हामी हिजो पनि भनौँ, हिजो पनि तपाईँहरूको पुरै फोन रिसिभ भएको छ, पुरै फोन फुल घन्टी हान्नु होला, छ्यासा मिसकल हानेर फोन उठ्दैन भन्ने बहाना नगर्नु होला। हामी हिजोबाट तपाईँहरूसँग नयाँ ढंगबाट कार्यक्रम पनि र दिउँसोको सेवाहरू पनि हामीले तपाईँहरूलाई एकदम तन्दुरुस्त पारेका छौं र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहन्छौ। 98453 97658 र 98142 73601 हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष विशेष जानकारीहरू हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहन्छौ। भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा तपाईँहरूसँग जोडिएका छौं। एकैछिन कार्यक्रममा लिन्छु छोटो विश्राम, विश्रामपछि म तपाईँहरूसँग पुनः सम्पर्कमा रहनेछु, एकैछिन विश्राममा रहनेछु, विश्रामपछि तपाईँ र मेरो भेट पुनः रहनेछ, एकैछिन छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
4: पुनश्च संगीतमय पुराण बाँच्नका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 हामी तपाईँलाई जानकारी दिनेछौ। एउटा कमेन्टहरू छन्, हिजोको कमेन्ट रहेछन्, एकदमै हेरिहाल्छु। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, गुरुदेव राधे राधे। म तपाईँको नियमित श्रोता नमराज देवकोटा, कालीकोट जिल्लाबाट म हजुरको कार्यक्रम नियमित रूपमा रेडियोले प्रसारण गरेसम्म रेडियो नयाँ कर्णाली 102.8 MHz र सनातन रेडियो नेटवर्कबाट दैनिक रूपमा सुन्ने गर्छु। गुरु आफू त नेपाल बाहिर छु, असार लाग्दै धान रोपेर आएको हो। गाउँतिर लुतो फाल्ने कि के गर्यो केही थाहा छैन। जे भए पनि सबैलाई शुभकामना भन्नुभएको छ। हिजो ढिलो आएको म्यासेज हो, त्यही भएर मैले हिजो पढ्न पाइन। नवीनजीलाई पनि धेरै धेरै धन्यवाद। नवीनजी त भर्खरैसम्म कालीकोट हुनुहुन्थ्यो, अहिले कहाँ जानुभएछ कोनि थाहा भएन, यसो जानकारी गराउनु होला। आज पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। दीपक सहकारी राधे राधे गुरु, राधे राधे राधे श्याम गुरु, म दीपक बहादुर सहकारी हो, कालीकोटदेखि सुन्दैछु गुरु। सनातन रेडियो नेटवर्कबाट म मेरो छोराको भूत वर्तमान र भविष्य हेर्न चाहन्छु भन्नुभएको छ। नम्बरमा फोन गर्नुहोला, नम्बर पुरै खाली भएर मैले कमेन्टतिर आइरहेको छु। दीपकजीको कमेन्ट त मैले पढ़िरहेको छु र अर्को कमेन्ट छ, गुरूजी राधे राधे, म कृष्ण प्रसाद तिमल सिन्हा हेटौडा हाल दक्षिण भारतको केरलाबाट। गुरू स्वर श्राद्धको विषयमा कुरा त गर्नुभयो तर पूरा खोलाउनु भएन। स्वर श्राद्धमा सिधा कतिवटा चाहिने हो, यसमा पनि तिथि समात्नुपर्छ, तिथि श्राद्धमा चाहिँ कतिवटा सिधा राख्नु जरूरी छ, कृपया भनिदिनु भए आभारी हुने थिए। जय श्री कृष्ण जय श्री राधे भन्नुभएको छ। यो सामान्य कुरा भए, श्राद्धमा दुईटा सिधा चाहिन्छ, तिथि श्राद्धमा पाँचवटा, के अरे स्वर श्राद्धमा पाँचवटा सिधाहरू चाहिन्छन् होइन। यो कसलाई दिने भन्ने कुरामा पनि मैले धेरैचोटि रेडियोमा भनिरहेको छु। एउटा आफ्नापट्टिका बाउ हजुरबाउ र बुढो हजुरबाउलाई, अर्कोपट्टि आफ्नै पट्टिकालाई हजुरआमा आमा हजुरआमा बुढो हजुरआमापट्टि, एउटा दुईटा भयो। अनि मामलापट्टिकोलाई बाउपट्टिमा भनेको मामलीपट्टिको चाहिँ हजुरबा हजुरबा बुढो हजुरबा अझ माथिको हजुरबा होइन, मातामह प्रमातामह वृद्ध प्रमातामह भन्छ हामी संस्कृतमा चाहिँ। यताबाट चाहिँ के भन्छ, हजुरबा बुढो हजुरबा खुम्री हजुरबा होइन अथवा जिजु हजुरबा के भन्छ, त्यहाँ एउटा सिधा र हजुरआमापट्टिको एउटा सिधा चाडा, एउटा भूस्वामी। हरेक श्राद्धमा भूस्वामी सिधा अनिवार्य रूपमा चाहिन्छ। भूस्वामीमा चाहिँ नुन राख्न हुँदैन भन्ने परम्परा छ, शास्त्रीय मान्यता भन्दै छ, गुरुहरूले सिकाउनु भएको त्यही हो। त्यसो भएको हुँदा ध्यान दिनुहोला, भूस्वामी भनेको चाहिँ राजालाई दिएको श्राद्ध हो, राजाको लागि पनि हामीले सिधा दिइरहेका छौँ। हामी जतिसुकै राजा मान्दैनौ भने पनि भू भनेको पृथ्वी, स्वामी भनेको मालिक राजा, बुझ्नुभयो कि भएन हो। त्यसै गरी तपाईँहरू पनि केही बुझ्नु भएन भने प्रश्न राख्दै जानुहोला। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान अनि सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहन्छौ। 98453 97658 र 98142 73601 सिधा तपाईँहरू मेरो कुराकानी रहनेछ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: भोजपुरबाट धनकुमारी तामाङ।
0: धनकुमारी तामाङ, भोजपुरको कुन पालिका कुन गाउँबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: नगरपालिका सडनम्बर 11।
0: गाउँको नाम?
1: हजुर,
0: के गाउँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर,
0: के गाउँबाट बोल्दै हुनुहुन्छ?
1: ए, यहाँ हामी डाँडा गाउँलाई भन्छ, यहाँ हाम्रो ठाउँ
0: डाँडा गाउँ। चिसो छ है त्यहाँ त?
1: हजुर, चिसो छ, आज पानीको
0: हजुरको तिर खेतहरू हुन्छ हौ न त्यतातिर?
1: हजुर, खेती हुन्छ, ठ्याक्कै खेती काटेर चाहिँ बसिरहेको।
0: रोपाई सकियो?
1: हजुर,
0: अस्ति हामी खानपारी आउँदाखेरि आउन पाउनु भएन, रोपाईले गर्दा होला।
1: हजुर हजुर, ठ्याक्कै पनि
0: हामी डिङ्ग लायो भने आउन पाइन्छ, भेट हुन्छ?
1: हजुर हुन्छ।
0: अब हामी केही दिनमा दिङलाई पनि आउँछौँ। अब यति भने त त्यहाँका मान्छेले फोन गर्नु पर्यो होइन, अनि सुन्नु पनि पर्यो कार्यक्रम र पो हामी आउँछौँ हो कि।
1: हजुर हो।
0: अनि अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ हजुरको गाउँमा मान्छेले?
1: यो शङ्ख सभा।
0: हजुरलाई ठ्याक्कै थाहा छ तपाईँ मात्रै सुन्नुहुन्छ कि अरू पनि कोही मान्छे सुन्नुहुन्छ कार्यक्रम?
1: होइन, म त दैनिक रूपमा सुनिरहेको हुन्छु, साह्रै मनपर्छ तपाईँको यो कार्यक्रम। जहिले 8 बजी दिएको सुरु हुन्छ होइन।
0: हजुर भन्नु त लु, अब आज कार्यक्रममा कसको बारेमा हेर्ने?
1: मेरो छोराको।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2069 साल।
0: 69 साल।
1: असोज 22 गते।
0: असोज महिनाको 22 गते के बार थियो?
1: सोमबार।
0: कति बजे भयो जन्म?
1: बेलुकाको 7:25।
0: 7:25 के बार अरे?
1: सोमबार।
0: कुन जिल्लामा भयो जन्म?
1: भोजपुर।
0: भोजपुर जिल्लामा। छोराको लागि राशिको नाम कोमल मिथुन राशि हुन्छ, अष्टमीको दिनमा जन्म भएको छ है। लग्न मेष लग्न छ, अलिकति अहिले ग्रहमा चाहिँ शनि भन्ने ग्रहको युग प्रभाव परिसकेको छ छोरालाई है। अहिले तपाईँको छोरा 13-14 वर्ष क्रस भइसक्नु भएको छ। अहिले 8 वर्षदेखि शनिले अलिकति पढाइमा अल्छेपन ल्याइदिन्छ, शनिको शान्ति गर्नुहोला। चोटपटक लाग्न सक्छ, उत्ताउलो बढी हुन्छन् है। शनि र उल्काको शान्तिहरू गराउनु, अनि अंगारक युग र गुरु चन्द्रले परेको छ, यसले गर्दा घरमा परिवारमा शान्ति छैन होइन। घरमा एकजना कोही अकालमा मृत्यु भएको मान्छे आजभन्दा पहिले छ, त्यो मान्छेको नाममा सत्ता लागेको छैन अरे, त्यसले गर्दा घरमा असाध्य अशुभ हुन्छ। को छ अकालमा मृत्यु भएको? के भएर बेच्नु भएको?
1: अब त्यस्तै क्यान्सर भएर खस्नु भएको।
0: अनि सत्ता किन नलाउनु भएको त आजसम्म?
1: सत्ता फैलाएको छैन बरु।
0: खर्च हुन्छ है बरु के को होइन, सत्ताको खर्च बरु टन्न खायो भने कति वर्ष खान पुग्छ होइन?
1: होइन त्यस्तो होइन, अब हाम्रो जातिहरूको लामाहरूले गर्ने गरेछ, अब गुरुबाहरूलाई त्यस्तो खासै लाउँदैन नि त।
0: ए कुरो त्यस्तो हो। त्यसो हो भने राम्रोसँग ग्रह शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने धेरै कुरामा शुभ हुन्छ। सकभर सत्ता पनि लाउनु, नभए बिहिबार मंगलबार उपासनाहरू गर्न आउनु ठिक हुन्छ है त। अरू केही?
1: अरू बाबा आमासँगको सम्बन्ध कस्तो छ?
0: ठिकै छ, राम्रै छ।
1: अनि रङहरू कस्तो छ?
0: 9 अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, दक्षिण पूर्व राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा रहन्छौ। कोही जिज्ञासु यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खोसबाट नाम के भन्नुभयो अरे? पासाङ शेर्पा। कुन गाउँमा हुनुहुन्छ अहिले पासाङजी? कुन पालिकाको कुन गाउँमा?
2: चैनपुर 2 नम्बरमा पर्छ।
0: चैनपुरमा हुनुहुन्छ, कुन गाउँ हो? कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ?
2: शङ्खोसबा नै हो।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले मेरो ठुलो नातिको बारेमा।
0: ठुलो नातिको साल महिना गते समय भनिदिनु त के रहेछ हेरौँ।
2: 2060 साल। 25 गते।
0: 60 सालको माघ महिनाको 25 गते कति बजे?
2: 25 गते आइतबार बिहान 7:55
0: 7:55 भन्नुभयो?
2: 7:55
0: 7 होइन 7
2: 4
0: भन्नुभयो?
2: 7
0: 7 हो, राइट राइट। 6 पछिको 7 होइन, अलि आवाज बुझिने के छ पछाडि को सात बजेर पचपन्न मिनटमा भनेको आठ बज्न पाँच मिनट बाँकी हुँदा हो बिहान हो
2: बिहान
0: कुन जिल्लामा भयो तपाईँको नातिको जन्म नातिको चिनाको नाम चाहिँ मोहन आउँछ सिम्ह राशि हुन्छ के नाम राख्नु भएको छ अहिलेसम्म मोहन नाम आउँछ चिना कोर्नु होला अब चिना कोर्नलाई फोन गर्नुलाई दिउँछु अहिले यहाँबाट हेर्दा सिम्ह राशि देखियो द्वितीयको दिनमा जन्म छ तिथि नराम्रो छैन राम्रो हो गजकेश्वर युग परेको छ राम्रै छ राजयुग परेको छ मंगलबार व्रत बसेर अंगारक युगको शान्ति गर्यो भने धेरै कुरामा राम्रो हुने खालको युग छ अहिले ग्रह त्यस्तो बिग्रिएको छैन एक्काइस वर्षभन्दा पहिले बरू संकटा भन्ने ग्रहले संगतिहरू बिग्रिने पढाइमा कमजोर हुने भयो होइन अहिले जस्तो बिग्रिने खालको योग छैन राम्रो छ ग्रह आत्तिनु पर्दैन है त स्वास्थ्यको लागि चाहिँ दाहिनेपट्टिको हातहरू दुखिरहने पोलिरहने हुन्छ किनकि दाहिने हातमा अंगारक युग परेको छ यो अंगारक युगको शान्तिहरू गर्ने अंगारक युगको पूजा पाठहरू गर्ने गर्दा धेरै कुरामा राम्रो हुन्छ है माटो भन्दा अरू सबै भाप छ राम्रै हुन्छ
2: यो धारा कति वर्षसम्म होला नि
0: अहिले ग्रह छैन एउटा अंगारक युग परेको छ अंगारक युगको शान्ति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त बुवा आमासँग राम्रै छ घर परिवारसँग राम्रै हुन्छ त्यस्तो नराम्रो ग्रहहरू छैन है त घरको वास्तुको बारेमा उत्तरपट्टि र पूर्वपट्टिको कर्नरतिरमा अलिकति बाङ्गो घडेरी छ त्यहाँ भयाङ अथवा खाने पकाउने केही किचनहरू भान्साहरू केही देखिन्छ यहाँबाट आगो बाल्ने चिज के छ सात अङ्क राम्रो हुन्छ सबैभन्दा रातो र सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले चुट्टिन्छु राधे राधे हेराएर बिहे गर्नुहोला राम्रो हुन्छ अब अहिलेको बेलामा ग्रहहरू नराम्रा छैनन् अंगारकीको शान्ति गर्ने मंगलबारको व्रत बस्ने गरेर अगाडि बढ्नु राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहेका छौं अन्ठानब्बे चार त्रिपन्न सन्तानब्बे छ सय अन्ठाउन्न र अन्ठानब्बे एक बयालिस त्रिहत्तर छ सय एकमा सिधा हाम्रो धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै तपाईँको बारेमा र प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा हामी लागिरहेका छौं अन्ठानब्बे चार त्रिपन्न सन्तानब्बे छ सय अन्ठाउन्न र अन्ठानब्बे एक बयालिस त्रिहत्तर छ सय एकमा हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं अन्ठानब्बे चार त्रिपन्न सन्तानब्बे छ सय अन्ठाउन्न र अन्ठानब्बे एक बयालिस त्रिहत्तर छ सय एकमा हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गरिरहेका छौं हामी लामो समयदेखि तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं अन्ठानब्बे चार त्रिपन्न सन्तानब्बे छ सय अन्ठाउन्न र अन्ठानब्बे एक बयालिस त्रिहत्तर छ सय एकमा सिधा तपाईँ र मेरो कुराकानी रहनेछ दिनैभरि पनि हामीलाई तपाईँ फोन गर्न सक्नुहुनेछ यतिखेर कोही जिज्ञासु हुनुहुन्छ को हुनुहुन्छ कहाँदेखि राधेश्याम हजुर
3: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर यतिखेर
3: शङ्ख सभा सिलिचङ एक बेसिन्दादेखि
0: शङ्खुवा सभाबाट को भन्नुभयो नाम के भन्नुभयो हजुरले
3: नरेन्द्र कुमार राई
0: नरेन्द्र कुमार राई नरेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले तपाईँ
3: शङ्ख सभा
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ
3: सोचको बारेमा हो बरु
0: साल महिना गते समय भन्नु त
3: 2062 साल फागुन 7 गते
0: बार के थियो
3: आइतबार
0: कति बजे भयो जन्म
3: 2 बजेर रातिको 2:03 सङ्घसभामा हो
0: के बारको राति के बारको बिहान
3: शनिबारको राति आइतबारको बिहान
0: कति गते राति कति गते बिहान
3: 6 गतेको राति 7 गतेको बिहान
0: यो छोरा कि छोरी हो तपाईँको
3: छोरी हो गुरु
0: राशिको नाम रुक्मिणी नाम राख्नु अथवा रूपा नाम राख्न पाइयो तुला राशि हुन्छ लग्न वृश्चिक असाध्य एकोरी असाध्य घमण्डी असाध्य जिद्दी स्वभाव कि है
3: हजुर
0: राम राम राम कसरी धान जाब है कहाँ हुन्छ जति हुन्छ छेउमै हुनुहुन्छ छोरी
3: हजुर
0: छोरालाई एकदम सम्झाइ बुझाइ गर्नु होला सातौं माङ्गलिक छ सुनसँग बिहे गर्नु भएन भने एउटा भन्दा बढी बिहे हुन सक्छ पढाइमा पहिले असाध्य राम्रो पढाइ थियो है अहिले पछिल्लो समय राहुको प्रभावले गर्दा पढाइमा धेरै कुरामा समस्या हुने योग देखिया छ ग्रहको शान्तिहरू गर्नुहोला पूजापाठ गर्नु सातौं माङ्गलिक शान्ति पनि गर्नु है भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भइसकेछ उहाँको छोरीको अलिकति ग्रहहरू बिग्रिया छन् माङ्गलिक ग्रहहरू पनि छन् पञ्चम स्थानमा राहु पनि छन् यसले गर्दा धेरै कुरामा सहज हुन्छ विशेष ध्यान दिनुहोला ग्रहको शान्तिहरू गराएर ग्रहको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं 98453 97658 र 98142 73601 मा हामी तपाईसँग जोडिन्छौ तपाई र मेरो भेट दिनैभरि यिनै दुईटा नम्बरबाट रहनेछ 98453 97658 र 98142 73601 सिधा तपाई र मेरो कुराकानी हुँदै हामी तपाईसँग जोडिँदै तपाईसँग हामी रहनेछौ र हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयास गरिरहेछौ आजको लागि कार्यक्रमको अन्तिम भागमा छौं जाँदा जाँदै एउटा ज्ञानका कुरा आज भनिहाल्छु कहिल्यै पनि मान्छे बिहान 4 बजे भन्दा ढिलो सुत्यो भने त्यो मान्छे रोगी हुन्छ केटाकेटीको हकमा भने आजभोलिको समयमा 5 बजे भन्दा पछि अनिवार्य रूपमा उठ्नु स्वास्थ्यको लागि ज्ञानको लागि धार्मिक क्षेत्रको लागि राम्रो हुन्छ बिहान सूर्य उदय भन्दा पहिले सुत्नुपर्छ के अरे सूर्य उदय भन्दा पहिले नै उठ्नुपर्छ र साँझमा बरु चाँडै खाना खाएर सूर्य अस्ताउनु भन्दा पहिले खाना खानुपर्छ भन्छ क्या हाम्रो नियमले स्वास्थ्य ठिक हुनको लागि आयुर्वेद हिसाबमा अथवा शास्त्रीय मान्यता अनुसार सूर्य न अस्ताउँदै खाइहाल्नु सूर्य नउदाउँदै उठिहाल्नु यी दुई कुरा मान्नुभयो भने अनि कम्तीमा दिनमा 6-7 घण्टा अनिवार्य रूपमा सुत्नु सके 8 घण्टा सुत्नु विद्यार्थीले अलिक कम सुते पनि हुन्छ है अरू बाबाहरूले आमाहरूले मोबाइलले बिगारेको छ राति 12-1 बजेसम्म मोबाइल चलाउने अनिखेर चाहिँ उठ्न गाह्रो हुन्छ है होइन त भएको त होइन अहिले त्यही भएको छ केटीकेटी मात्र होइन हामी पनि बिग्रिसकेका छौँ कम्तीमा हामी अब हाम्रो काम छैन भनिसकेपछि 8 बजे 6-7 बजेसम्म खाइसकेर अथवा 4-5 बजे खाएको राम्रो हुन्छ पेटको लागि चाहिँ अनि बेलुका कम्तीमा ढिलोमा पनि 9 बजे निदाइसक्नु 8:30 बजेतिर ओछ्यानमा गइहाल्नु अथवा ढिलोमा 9 बजे जानु र सुतिहाल्नु मोबाइल पर राख्नु मोबाइल सिरानीमा राख्नु हुँदैन पर राख भने हात पनि पुग्दैन नि त नभए त ए खै के एसएमएस भएर खुसुक खुसुक हेर्न मन लाग्छ वाइफाई अफ गर्ने सके अनि टाढा राख्ने अनिखेर चाहिँ मजाले सुत्ने बिहान कम्तीमा 9 बजेदेखि 10, 11, 12, 1, 2, 3, 4 लगेर त 7 घण्टा सुत्यो र 4:30 बजे उठे पनि 7.5-8 घण्टा सुत्यो थोरै हो निन्द्रा पनि पुग्यो यता स्वास्थ्य पनि ठिक भयो मोबाइलले धेरै बिगारेन पनि सबै कुरामा राम्रो हुन्छ यो जानकारी सहित आजको लागि आज्ञा चाहन्छु तपाईँ र मेरो भेट भोलि कार्यक्रममा रहनेछ दिनैभरि पनि नम्बरमा फोन गर्न सक्नुहुन्छ भन्दै आज्ञा चाहन्छु राधे राधे
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशन
5: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525854 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525558 98525558।
5: साथै 98525558 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: आयो सबको घर घरमा।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: रेडियो सङ्खुवा सभाको
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
12: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
13: कटेज, दुईवटा आइफोन, चारवटा इटेल कम्पनीका मोबाइल, दुईवटा ग्यास सिलिण्डर, दुईवटा फ्रिज, सातवटा टेबल, 25 प्लास्टिकका कुर्सी, खाद्यान्न, भाँडा बर्तन तथा पेय पदार्थ समेत जलेर नष्ट भएका छन्। क्षतिको विवरण, विस्तृत विवरण तथा आर्थिक मूल्याङ्कन भइरहेको प्रहरीले जानकारी दिएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। धनगढ़ीबाट दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपी हिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय हुम लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहका अनुसार जीप करिब 500 मिटर तल खसेको थियो। जीपमा सवार 3 जना घाइते भएका छन्। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी 3 दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी तीव्र अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सो समझदारी पत्रको प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छनृ।

0: Only when it's about a price of a total, how to push the summer complete cashback. The Samsung smartphone seemed up bonus to enter the company.
1: Samsung
2: Red Bull, Babal Energy. Coming up next.
3: The Good Morning Show.
4: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको साउनको दोस्रो साता उद्घाटन हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने तयारी भइरहेको नागढुङ्गा सुरुङ मार्ग आयोजनाले जनाएको हो। आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङ मार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालन तयारी भइरहेको बताएका छन्। यद्यपि उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताइएको छ। उद्घाटनको तीन महिनासम्म मार्गको परीक्षण काल सञ्चालन हुने आयोजनाले जनाएको हो। यस्तै नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टलमा स्थानीय उत्पादन बिक्री केन्द्र र पार्किङ सहितको सर्भिस सेन्टर निर्माण गर्ने योजना रद्द भएको छ। सञ्चालनको अन्तिम तयारी भइरहँदा नागढुङ्गा सुरुङ मार्ग आयोजनाले सो सर्भिस सेन्टर बनाउने निर्णय रद्द गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता समाप्त भएको घोषणा गरेपछि अमेरिकी सेनाले इरानमाथि लगातार सातौं रात आक्रमण गरेको छ। मध्य सहर याजत र केसम टापु तथा बन्दर अब्बासको बन्दरगाहमा विस्फोटको आवाज सुनिएको इरानी मीडियाले पुष्टि गरेका छन्। इरानको रिभोल्युसनरी गार्डस आईआरजीसीले दुई तेल ट्याङ्करहरू हर्मुजको जलमार्गमा विस्फोट भएको जनाएको छ। यद्यपि अमेरिकी सैन्य केन्द्रीय कमाण्ड सेन्टकमले त्यसको खण्डन गरेको छ। सेन्टकमका अनुसार इरान माथि गरिएका आक्रमणहरू कमाण्डर इन चीफको निर्देशनमा इरानी सैन्य क्षमतालाई कमजोर पार्नका लागि डिजाइन गरिएको बताएका छन्। यसैबीच अमेरिकी र इरानी सेनाको निरन्तर आक्रमणका बीच हर्मुजको महत्वपूर्ण जलमार्गमा समुद्री यातायात धेरै हदसम्म रोकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनको दक्षिण पश्चिम शहर चोङछिङमा गएको भीषण पहिरोमा पनि कम्तीमा 8 जनाको मृत्यु भएको छ। 34 जना बेपत्ता भएका छन्। पहिरोले दर्जनौ आवासीय भवन पुरिएका छन्। पहिरोको घटनापछि 1100 बढ़ी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने केही व्यक्ति पहिरोमा फँसेको आशंका गरिएको चिनिया सरकारी संचार माध्यमले जनाएका छन्। सरकारी टेलिभिजन सीसीटीभीका अनुसार पहिरो स्थानीय समयअनुसार बिहान 9 बजेको आसपासको समयमा आएको थियो। पहिरोका कारण 10 भन्दा बढ़ी आवासीय भवन पुरिएका छन्। भग्नावशेषमा परेर पुरिएका 10 जनालाई भने उद्धार गरिएको छ, जसमा 2 जना गम्भीर घाइते भएको बताइएको छ। राष्ट्रपति सी चिनपिङले विपदको कारण पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएको चिनिया संचार माध्यमले जनाएका छन्। र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप 2026 फाइनलमा रेफ्रीको भूमिका स्लोभेनियाका 46 वर्षे स्लाभको भिनिसिचले निभ्याउने भएका छन्। उनले 2 वर्ष अगाडि युरोपेली च्याम्पियन्स लीगको फाइनल पनि खेलाएका थिए। फिफाले स्लाभको रोजाईबारे जानकारी दिएको हो। लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधि भिडन्तमा युरोपेली प्रतिद्वन्दीको सामना गर्न लागेको छ। रेफ्रीका केही निर्णयलाई विवाद भइरहेको पृष्ठभूमिमा युरोपेली रेफ्रीको चयन गरिएको उनका 2 सहायकमा स्लोभेनियाकै टोमन क्लानिक र आन्द्राज कोवासिच रहेका छन्। केही टीमले अर्जेन्टिना र कप्तान लियोनल मेसीलाई फाइदा हुने गरेर रेफ्रीले निर्णय गर्ने गरेको आरोप लागिरहेको छ। हवस् त, कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीको साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: भएका
1: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 MHz।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98-433-47-262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
5: सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।

0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधा कृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9919375375।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 9852720631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
4: नमस्कार वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9942827076।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
11: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
11: दाँतको एक्सरे सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9942505041।
12: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्स

0: देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुतु मगर, खिलराज मगर, पुष्पा मगर।
6: नातिहरू अनिश, लिसा, क्षितिज, उज्ज्वल, विजय, लोनिस, युनिस, कृतज्ञा, यू, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आँपटारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आँपटारी।
7: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो श्रृंखला सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97484648084।

देउरालीको भन्ज्याङ मातुरी बसुला बटबलको छहारीमा प्रीति गसुला कान्छी तिमीलाई डोलीमा चढा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोर्माइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त्यस्तो के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बढ्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422-6667।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम जयपुर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520-160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 सम्खुवा सभा।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-161-165, 98421-5254, 98421-26987 र 98520-51906।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843447262,
2: 9810555580
3: र वाट्सएप नम्बर 9852028646।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860964000
2: र 9919327775।
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफोक मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843180049।
16: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हेरन बुझ्नु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुन्नी.
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ. यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी. सम्पर्क नम्बर 98525557068 98525557068.
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध. खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ. उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ.
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र.
5: सम्पर्क नम्बरहरू 029560400 र 98522761. खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा.
7: आयो सबको घर घरमा.
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा.
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता. हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ.
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा.
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
9: प्रोप्राइटर लक्ष्मी काफ्ले.
10: सम्पर्क 98433 47 262,
9: 98 10 55 55 85
10: र व्हाट्सएप नम्बर 98520 28 646.
11: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना. पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
12: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421524, 98421269987 र 98520519906।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520958344 र 0295602048।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीपरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नागढुङ्गा सुरुङ मार्ग आगामी 11 गते उद्घाटन गर्ने तयारी। सुरुको 3 महिना परीक्षण कालका रूपमा सञ्चालन हुने। भेनेजुएलामा गएको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 5,000 नाग्यो। भत्किएको संरचना पुननिर्माणका लागि 34,60,00,000 अमेरिकी डलर सहयोग। र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जित। तेस्रो स्थानका लागि भएको खेलमा इण्डोनेसिया 9 विकेटले पराजित।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा.
3: डडेलधुराको अमरगढ़ी नगरपालिका साथमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ. धनगढ़ीबाट दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपि हिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय होम लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ. जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहका अनुसार जीप करिब 50 मिटर तल खसेको थियो. जीपमा सवार 3 जना घाइते भएका छन्. घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ.
2: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको साउनको दोस्रो साता उद्घाटन हुने भएको छ. निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने गरी तयारी भइरहेको नागढुङ्गा सुरुङ मार्ग आयोजनाले जनाएको छ. आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङ मार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालन तयारी भइरहेको बताएका छन्. यद्यपि उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताइएको छ. उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन हुने आयोजनाले जनाएको छ. यस्तै नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टलमा स्थानीय उत्पादन बिक्री केन्द्र र पार्किङ सहितको सर्भिस सेन्टर निर्माण गर्ने योजना रद्द भएको छ. सञ्चालनको अन्तिम तयारी भइरहँदा नागढुङ्गा सुरुङ मार्ग आयोजनाले सो सर्भिस सेन्टर बनाउने निर्णय रद्द गरेको हो.
3: तामाकोशीमा भीषण बाढ़ी आएपछि स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले बाँधको पानी आकस्मिक रूपमा निष्कासन गरेको छ. गए रातिदेखि चीनतर्फबाट भीषण बाढ़ी आएपछि बाँध खोल्ने र बन्द गर्ने काम भइरहेको छ, जसका कारण तामाकोशीको बहावमा उतार चढ़ाव आउने भएकाले नदी किनारका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ. केन्द्रका निमित्त कार्यकारी अधिकारी पूर्ण गोपाल रंजितले बाँधेछलभन्दा माथिल्लो क्षेत्रमा निरन्तर बाढ़ी आइरहेकाले 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द गरिएको जानकारी दिए. आइतबार बेलुकी 7 बजेसम्म बाँध खोल्ने र बन्द गर्ने कार्य हुने उनको भनाइ छ. आकस्मिक बाढ़ी निकासका कारण केन्द्रले आज बिहान 2 बजेदेखि विद्युत उत्पादन बन्द गरेको छ.
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ. यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच सो समझदारी पत्रको प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ. हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्. आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ. यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ. मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधि आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ. समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ.
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले लिने निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखेमा परिवर्तन गरिने बताएका छन्. सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने सभापति लामिछानेको भनाइ थियो. रौतहटमा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई राष्ट्रसभामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालयमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताएका हुन्. सरकारले किसान, मजदूर, सर्वसाधारण जनताको पक्षमा काम गर्ने सभापति लामिछानेको भनाइ थियो. सरकारले किसानका लागि भनी गरेका निर्णय कार्यान्वयनमा जाँदा व्यवहारिक रूपमा विपक्षमा हुन गए परिवर्तन गरिने बताएका छन्. सरकारले गरेका केही निर्णय कालान्तरमा परिवर्तन गर्नुपर्ने र केही निर्णय प्रभावका आधारमा तत्काल गर्नुपर्ने अवस्था पनि आउन सक्ने सभापति लामिछानेको भनाइ थियो. सरकारले जनता जोगाउनका लागि गरेका निर्णयको स्वागत गरेको समेत उनले दावी गरेका छन्.
2: आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे बलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपास बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको छ। मकवानपुर, चितवन, पाल्पा, कास्के, तनहु, स्याङ्जा पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुरका खोला नदीमा पनि बहाव बढ़ने महाशाखाको अनुमान छ। विभागका बाढ़ीविद विनोद पराजुलीले ती क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सड़क यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाड़ी र हिमाली क्षेत्रमा बहाव बढ़ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबान र पहिरो जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ। मनसूनी गतिविधि बढ़न गई देशका हिमाली पहाड़ी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

LG ले ल्यायो नयाँ LG Essential Series, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा LG, LG लाइफ गुड।

0: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग अन्तर्राष्ट्रिय समाचारको प्रसंग अब प्रस्तुत गर्दछौ। गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 5,000 नागेको छ। पुननिर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले 34,60,00,000 अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले बताएका छन्। गत जून 24 एक मिनटको अन्तरालमा 7.2 र 7.5 म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढ़ी प्रभावित भएका थिए। नेशनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा भरि हालसम्म 5,069 जनाको मृत्यु भएको छ। अधिकांश मृतक तटीय क्षेत्रका स्थानीय रहेका छन्। भूकम्पमा घाइते हुनेको संख्या 16,740 पुगेको छ। यद्यपि अधिकांश उपचारपछि घर फर्किसकेको अधिकारीहरूले जनाएका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुननिर्माणका लागि आईएमएफबाट 34,60,00,000 अमेरिकी डलर प्राप्त भएको जानकारी दिएकी छन्।
1: चीनको दक्षिणी पश्चिम शहर छोङसिङमा गएको भीषण पहिरोमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। 34 जना बेपत्ता भएका छन्। पहिरोले दर्जनौ आवासीय भवन पुरिएका छन्। पहिरोको घटनापछि 1100 बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने केही व्यक्ति पहिरोमा फँसेको आशंका गरिएको चीनिया सरकारी संचार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सरकारी टेलिभिजन सीसीटीभीका अनुसार पहिरो स्थानीय समयअनुसार बिहान 9 बजे आसपासमा गएको हो। पहिरोका कारण 10 भन्दा बढी आवासीय भवन पुरिएका छन्। भग्नावशेषमा परेर पुरिएका 10 जनालाई उद्धार गरिएको छ, जसमा 2 जना गम्भीर घाइते भएको बताइएको छ। राष्ट्रपति सी जिनपिङले विपदको कारण पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएको चीनिया संचार माध्यमले जनाएका छन्।
0: एसएससी महिला अण्डर 19 प्रिमियर कप 2026 अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले पराजित गरेको छ। उपाधि होडबाट बाहिरिसकेको नेपालले इण्डोनेसियालाई पराजित गर्दै तेस्रो स्थान भने हासिल गरेको छ। टसपछि पहिले ब्याटिङ गरेको इण्डोनेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन मात्र बनाउन सक्यो। लो स्कोरको खेलमा जवाफी ब्याटिङ गरेको नेपालले 69 रनको सामान्य लक्ष्य 14.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि लगातार 4 खेल जितेर सेमी फाइनल पुगेको नेपालले युएई ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि हिजो पराजित भएको थियो। फाइनल नपुगे पनि नेपाल अण्डर 19 एसिया कपमा भने छनौट भएको छ।
1: र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन बीच हुने विश्वकप 2026 फाइनलमा रेफ्रीको भूमिका स्लोभानियाका 46 वर्षीय स्लोभोको भिनिसिचले निभाउने भएका छन्। उनले 2 वर्ष अगाडि युरोपेली च्याम्पियन्स लीगको फाइनल पनि खेलाएका थिए। फिफाले स्लोभाको रोजाईबारे जानकारी दिएको हो। लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधि भिडन्तमा युरोपेली प्रतिद्वन्दीको सामना गर्न लागेको हो। रेफ्रीका केही निर्णयलाई विवाद भइरहेको पृष्ठभूमिमा युरोपेली रेफ्रीको चयन गरिएको छ। उनका 2 सहायकमा स्लोभानिया केटोमन क्लानिकिक र आन्द्राज कोभासिच रहेका छन्। केही टीमले अर्जेन्टिना र कप्तान लियोनल मेसीलाई फाइदा हुने गरेर रेफ्रीले निर्णय गर्ने गरेको आरोप समेत लगाएका छन्। हौस्त गान्धी बुढाइरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने छौं। अहिलेलाई नवीन र तारा विदा हुन्छौं। नमस्कार।

0: coming up next.
1: Hit list.
0: This is your own countdown show. This is Hit List. Here on Radio Canterbury, Station Up Nation.
2: नमस्कार, सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुर, रेडियो राष्ट्रको शनिबार हो 12 बजेको कान्तिपुर आएपछि यहाँहरूमा आइसकेको छु कार्यक्रम हिट लिस्ट लिएर म संजोग र मलाई रविन्द्रले प्रविधिमा साथ दिइरहेका छन्। नेपाली आधुनिक तथा पप गीतहरूको 10 काउन्टडाउन बजाउने गीत हो यो गीत 10 बज्दछन् र तपाईँहरूले मन पराउनु भएका बजारमा चलेका रेडियो कान्तिपुरमा धेरै बज्ने गरेका गीतहरू यो कार्यक्रममा समावेश हुने गर्दछन्। आज पनि शुरू गरौं नम्बर 10 बाट। नम्बर 10 मा यो हप्ता रहेको छ

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्धसुक बाटो दूरसंचार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
10: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मुति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नीतू मगर, खिलराज मगर, पुष्पा मगर।
11: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र,

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online,

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852286646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
5: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842597801, जनक पौडेली, 9852558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801। जनक पौडेली, 98520-58344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98606-96400
10: र 98192376-75।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843447262,
10: 9810555585
9: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901055।
4: More style, more design. Total Tailors.
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
0: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
13: 9810555580
1: र व्हाट्सएप नम्बर 9852028600।
14: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
20: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
16: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029561165, 98421-52564, 98421-26987 र 98520-51906।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लेकतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ तार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 0-29-562-248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
10: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
11: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल,
11: सम्पर्क नम्बर 99-163-55-553 र 98-423-18-049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhuasabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: मिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारेदेखि आरी खोप्टी वर्षाको सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरी खोप्टी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितौन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी चलाउन नचलाउन वा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन, जोखिमपूर्ण राजमार्ग तथा सड़क खण्डमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्यधिक न्यून दर अर्थात लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढ़ी घटीमा परेको बोलपत्र मूल्यांकन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएशन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरेकाले फाइल अड्किने सम्भावना हट्ने उहाँले बताउनुभयो। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार लो बिडिङका कारण रोकिएका र रुग्न बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासले तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्नुभएको छ। हिजो रौतहटमा पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो। किसान, मजदूर र विपन्न नागरिकलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाइ छ। शुरूमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो। पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमाले बागमती प्रदेश संसदीय दलको पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो। त्यसअघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो। बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। बागमतीमा एमालेको तर्फबाट 6 जना मन्त्री छन्। 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्दै हिजो मुख्यमन्त्री बानियाले 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो। धनुषामा दृष्टिबन्धकमा राखेको जग्गा बैंकमा राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा एकै परिवारका 3 जना पक्राउ परेका छन्। मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका नम्बर 16 कपिलेश्वरका 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षका हरिराम शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई थप तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीका अनुसार बस पार्क, फिर्केखोला र अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने महानगरको भूमिका सकारात्मक रहेको छ। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरेको 187 रोपनी जग्गामै बस पार्क निर्माण गर्न र फिर्केखोलाको सीमा एकिन भइसकेकाले तत्काल फिर्के करिडोर निर्माण गर्न सुझाव दिएका छन्। कार्यक्रममा मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण अभियानबाट महानगरपछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुनै पनि बहानामा जग्गा मिच्न नदिने र अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ। उहाँले महानगरभित्रको सार्वजनिक जग्गाको कृत लगत संकलन भइरहेको र चाँडै विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो। प्रारम्भिक अनुमान अनुसार पोखरा महानगरमा वन क्षेत्रसहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ। अब विदेशको खबर। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा धेरै घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गएको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ। जवाफी कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरान विरूद्ध सम्भावित ठूलो सैन्य कार्यवाहीका लागि इजरायलमा थप दर्जनौ रिफ्यूलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ। राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मुज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमणभन्दा धेरै ठूलो आक्रमणको तयारी गर्नुभएको हो, जसमा इरानका ऊर्जा र आणविक फ्याक्ट्री लिपिहरू पनि निशानामा पर्न सक्नेछन्। यद्यपि अन्तिम निर्णय भने भइ नसकेको अमेरिकी संचार माध्यमले जनाएका छन्। अहिले बेन गुरियन र रमोन एयरपोर्टमा गरी झण्डै 60 अमेरिकी रिफ्यूलिङ प्लेन खड़ा छन्, जुन संख्या थप बढ़न सक्छ। अब खेल खबर। विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 गोलले पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ बर्मिङहामले सेमिफाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बापे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा अस्वस्थका कारण मेस्सी अहिले गोल्डेन बुटको दौड़मा अगाडि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साविक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेन बीच खेलाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी गोप्य वर्षाको सम्भावना, दुई दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा। सरकारले जनहित विपरीतका निर्णय गरेमा तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाई, सरकारको नियतमाथि शंका नगर्न आग्रह। अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो, 400 जना भन्दा धेरै घाइते। इरान विरूद्ध ठूलो सैन्य कार्यवाहीको लागि अमेरिकाले तयारी बढ़ाउँदै। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान 3:00 फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको शिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष करदातालाई विभिन्न छूट र सुविधा सहितको नयाँ आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ। यस अनुसार चालू वर्षको सम्पत्ति, व्यवसाय र बहाल कर असोज मसान्तरित्र बुझाउनेले 10% छूट पाउनेछन्। साथै विगतको बाँकी कर आउँदो असोज मसान्तरित्र तिरेमा जडीबाना पूर्ण मिनाहा हुनेछ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र 35 वर्ष मुनिका युवाले चलाएका साना व्यवसायलाई 40% छूट दिइनेछ। 20 जनासम्मलाई रोजगारी दिने नयाँ उद्योगलाई 3 वर्षसम्म 95% व्यवसाय कर छूट हुनेछ। पार्किङ भवनलाई 10 वर्षसम्म सम्पत्ति कर छूट तथा वर्षाको पानी पुनर्भरण प्रणाली जडान गरेका घरलाई 95% छूट दिइनेछ। स्थानीय भाषा र रञ्जना लिपिमा तयार साइन बोर्डमा पनि 95% छूट दिइनेछ। करदाताले चाहेमा कर 3 किस्तामा पनि बुझाउन सक्नेछन्। काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन बस सेवाबाट पहिलो 3 महिनामा 67,701 जना लाभान्वित भएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार वैशाखदेखि शुरू गरेको सेवामा पहिलो महिना 19,000 र जेठमा 27,000 र असारमा 20,000 भन्दा बढ़ी यात्रुले यात्रा गरेका हुन्। अहिले यो सेवा लगनखेल, बुढानीला कण्ठ र थानकोट विमानस्थल रूटमा सञ्चालन रहेको छ। दुवै रूटमा झण्डै बराबर संख्यामा यात्रुले सेवा लिएका छन्। रात्रिकालीन सार्वजनिक यातायातप्रति नागरिकको विश्वास बढ़दै गएको पाइएकाले थप क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको कार्यवाहक मेहर डंगोलले बताउनुभयो। महानगरले साझा यातायातसँगको सहकार्यमा यो सेवा सञ्चालन गरिरहेको छ। ललितपुर महानगरपालिका वडा नम्बर 13 कार्यालयले निशुल्क कम्पोस्ट बिन वितरण गर्ने भएको छ। वडाभित्र कौशी खेती गर्दै आएका स्थायी बासिन्दालाई 38 थान कम्पोस्ट बिन निशुल्क उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ। सीमित संख्यामा बिन उपलब्ध भएकाले अहिले आवेदन दिने सेवाग्राहीलाई प्राथमिकता दिइने वडा अध्यक्ष गणेश केसीले बताउनुभयो। इच्छुकले पर्सिसम्ममा वडा कार्यालयमा उपस्थित भई आवश्यक कागजात बुझाउनु पर्नेछ। आवेदनका क्रममा चालू आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण र नागरिकताको प्रतिलिपि पनि पेश गर्नुपर्ने वडा कार्यालयले जनाएको छ। हिजो बिहान 6 बजेदेखि आज बिहान 6 बजेसम्म काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने 521 गाड़ी चालक कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कार्यवाहीमा पर्नेमा तीव्र गतिमा गाड़ी चलाउने 66 जना, जाँड रक्सी खाएर गाड़ी चलाउने 30 जना, ट्राफिक बत्तीको उल्लंघन गर्ने 26 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 32 जना, सड़क तथा फुटपाथमा पार्किङ गर्ने 19 जना, यान्त्रिक मापदण्ड पूरा नगरेका 12 जना, अवस्था ठिक नभएको गाड़ी चलाउने 7 जना, एकतर्फी सड़कमा गाड़ी चलाउने 6 जना र अन्य सवारी नियम पालन नगरेका 323 जना रहेका। र बागमती सफाई अभियान महाअभियानले 688 हप्ता पूरा गरेको अवसरमा आज सिनामंगल पुल मुनिको बागमती नदी किनारबाट झण्डै 3.5 टन नकुहिने फोहोर संकलन भएको छ। संकलित फोहोरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाको वातावरण विभागले गरेको अभियन्ताहरूले बताएका छन्। राष्ट्रका लागि हप्ताका 2 घण्टा स्वयंसेवा भन्ने नारासहित 2070 साल जेठ 5 गतेदेखि शुरू भएको बागमती सफाई महाअभियान हरेक शनिबार बिहान 2 घण्टा सञ्चालन हुँदै आएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, 2 दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। काठमाडौँ महानगरमा नयाँ आर्थिक ऐन कार्यान्वयनमा करदातालाई विभिन्न छूट र सुविधा। र काठमाडौँ उपत्यकामा 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 521 जना चालक कार्यवाहीमा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

his bonus pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डी होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइमा

0: सबै घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029561165, 98421552564, 98421926987 र 98520519906।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू:
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र

0: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम संबत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम संबत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
1: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफ्टारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफ्टारी।
0: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम संबत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम संबत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर। नाति नातिनी तथा ज्वाइँहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला, पवित्रा, चन्द्र, अनुषा, लुकुराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदीक्षा, समीक्षा, निशा, कृति, पुनम, भोग बहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पितृ प्रसाद ग्रहण। मिति 2083 साल साउन 8 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 औपटारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर षडानन्द नगरपालिका 5 औपटारी।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ।

0: म त रविन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रविन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: Caliber Shoes, unleash your caliber. Made in Nepal.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: सिन्धुली गाडी लेट्स गो ब्याक सीज द बम सीज द बम कान्ट सी सीज द बम बम
2: दाइ म यति जान्छु
3: ल त्यसो भए अहिले 4 बजेतिर भेटौँला है
2: के को 4 बजे
3: 5
2: आमाले मार्छन्
3: हेर ल साढे 4 जा
4: अनि ब्रो यत्रो वर्ष कहाँ आएको त
2: कहाँ जानु 2 वर्ष मङ्गल ग्रह गएर आएको
3: अनि ब्रो त्यहाँ पानी पाउँदो रहेछ त
2: अनि केडा कसको बेमा बाजा बजाएर आएको
5: बाजा रे प्रोग्राम थियो स्कुलमा क्यान्सल हो अनि बजिरहने
2: अनि रुबी
5: ए रुबी ऊ पनि प्रोग्राम गर्न गएको थियो क्यान्सल भयो फर्किदियो होला नि
6: नाम लिया सैतान आजेस ओ

पीआरबीटी 01600200011 पीआरबीटी 6052353 स्मार्ट सेल का लागि 23870।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलरतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दनको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आईएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0249140084 र 98040485827।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार वडाध्यक्षज्यू।
8: नमस्ते, नमस्ते। के भन्दाहरु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 98422776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धथोक बाटो, दूरसञ्चार जाने बाटो।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
15: आहा, सुन सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781, जनक पौडेली, 98525854 र 029562248।
11: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँचबारी एक, खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000900062।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98420 50 541।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दनको पाप थियो कुनै।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasawa.
1: हेरन विष्णु मेरो त पहिलो सन्तानको पैता नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नी
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
6: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
5: सम्पर्क नम्बरहरू 029560400 र 98522761 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
8: दाँत खुल्ने दाँत सफा गर्ने
7: दाँतको एक्सरे गर्ने
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
7: झिक्न मिल्ने आरपीडी लगाइने
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
7: बाङ्गो टिङ्गो दाँत मिलाइने
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
7: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
8: सम्पर्क नम्बर 029590667 र 98422267
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
7: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने
7: दाँत भर्ने दाँतको आसुति गर्ने
9: दाँतको एक्सरे सुविधा
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
9: ध्यान दिनै पर्ने कुरा
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा फोन नम्बर 029562320 र 98420505041
10: आयो सबको घर घरमा तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98 4 33 47 262,
2: 98 10 55 55 85
12: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
13: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
15: र 0 29 5 90 155।
16: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
17: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 99 5 20 61 5 80 र 99 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।

money and बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: खानपानको चिजहरू पनि कुन बेला हामीलाई कुन चिजको आवश्यकता पर्छ त्यही अनुसारले पनि जोडिएको छ।
7: भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 को सफल प्रक्षेपण, थुप्रै प्राविधिक परीक्षणमा सहयोग पुग्ने
8: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपाल तेस्रो, विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान 2:45 फ्रान्स र इङ्ल्याण्ड खेल्दै।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। महाशाखाका अनुसार देशभरको हिमाली पहाड़ी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधार धारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरी घोप्टे पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी थर, इलाम, झापा, शंखुवा सभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी संचालनमा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। यसैबीच अहिले गण्डकी र बागमती प्रदेशका केही र कोशी प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा दाङको अम्बापुरमा 106 मिलिमिटर वर्षा मापन भएको छ।
8: देशभर सक्रिय रहेको मनसूनका कारण बितेको 24 घण्टामा भएका विभिन्न विपदका घटनामा परि एकजनाको गएको छ, 9 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा देशभर 42 विपदजन्य घटनाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै 14 जिल्लाका 22 ठाउँमा पहिरो गएको छ। विपदका कारण पछिल्लो 24 घण्टामा अनुमानित 18,05,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ। वर्षा र पहिरोका कारण देशका 6 मुख्य सड़क खण्डहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। यो वर्षको 1 गतेदेखि साउन 2 गतेसम्म विपज्जन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। 3,389 विपत्का घटना भएकामा एकजना बेपत्ता भएका छन् भने 981 जना घाइते भएका छन्। त्यस्तै 4,505 परिवार प्रभावित भएका छन्। वैशाख 1 गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पदंशबाट मात्रै 39 जनाको ज्यान गएको छ। त्यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगलागीबाट 17 र वन्यजन्तुको आक्रमणबाट पनि 17 जनाको ज्यान गएको छ। यस्तै हावाहुरी र पहिरोका कारण 13 जनाले ज्यान गुमाएका छन्। बाढ़ीबाट 10 र आरीघोप्टे वर्षाका कारण 4 जनाको ज्यान गएको छ। प्राधिकरणले विपदका घटना बढ़िरहेका र अबका दिनमा अझै जोखिममा रहेको भन्दै यात्रामा निस्कनु अघि सड़क विभाग र स्थानीय प्रहरीसँग सम्पर्क गरी सड़कको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमीन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
7: गएको असार 25 गते जनकपुरबाट काठमाण्डौका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू निजगढ़बाट फर्किएका छन्। हिजो सरकारसँग 9 बुधे सहमति भएपछि उनीहरू जनकपुरबाट हिँडेको 10 दिनमा आज घर फर्किएका हुन्। पैदल मार्च गरिरहेका बेला उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरूङ सहितको टोली 12 निजगढ़ पुगेपछि उनीहरू त्यही रोकिएका थिए। उनीहरूले निजगढ़मा रहेको उद्योग वाणिज्य संघको भवनमा 6 बिताएका छन्। जनकपुरबाट शुरू भएको पैदल मार्चमा विभिन्न जिल्लाबाट गएका पीड़ित थपिँदै निजगढ़मा आइपुग्दा 5 धेरै भएका थिए। यसअघि सरकारसँग पटक पटक सहमति गरेर पनि माग पूरा नभएकोमा यो पटक भने आफूहरूको समस्या समाधान हुने आशा रहेको पीड़ितहरूको भनाई छ। मिटर ब्याजी साहुका कारण थाथलो गुमाउने अवस्थामा पुगेका, चर्को ब्याजको दलदलमा फँसेका र मानसिक तथा शारीरिक शोषण बेहोरिरहेका सयौं पीड़ितहरू न्याय पाउने बलियो आश्वासन बोकेर घरतर्फ लागेका पीड़ितहरू बताउँछन्। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। पीड़ितलाई राहत प्याकेज, छुट्टै न्यायाधिकरण गठन तथा कानूनी अवरोध हटाउने व्यवस्था गर्ने सम्झौता पत्रमा भनिएको छ।
8: सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अधुरै रहेको पीड़ितहरूले गुनासो गरेका छन्। चौथो हरुवा चरुवा मुक्ति दिवसका अवसरमा राष्ट्रिय हरुवा चरुवा अधिकार मंचले जनकपुरमा पत्रकार सम्मेलन गरी कानूनी रूपमा मुक्ति घोषणा भए पनि पहिचान, भूमि अधिकार र पुनस्थापनाबाट वञ्चित हुनु परेको बताएका हुन्। मंचका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरुवा चरुवा लगत संकलन, प्रमाणीकरण तथा परिचय पत्र वितरण निर्देशिका 2080 तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न र मध्य प्रदेशका 8 जिल्लामा लगत संकलन शुरू गर्न सरकारसँग माग गर्नुभयो। मंचका महासचिव लागेन्द्र सदाले पुस्तौदेखि बाध्यकारी श्रम गर्दै आएका हरुवा चरुवाहरू अझै पनि न्यून ज्यालामा श्रम गर्न बाध्य रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा हरुवा चरुवाको संख्या 1,00,000 भन्दा बढ़ी छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देवालले 2079 साउन 2 गते हरुवा चरुवा मुक्तिको घोषणा गर्नुभएको थियो।
7: नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। नागरिक आन्दोलनका अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो बेलुका विशाल नगरमा रहेको उहाँको निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धांजलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताउनु भएको छ। अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले देशको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकास सम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको सभापति थापाले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला, बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
13: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन, संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
13: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
3: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
13: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
3: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र।
13: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333, 493-555।
18: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राति र भोलि देशका धेरै ठाउँमा आरीगुप्ते वर्षाको सम्भावना, पर्सिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव, गएको असार 25 गते जनकपुरबाट काठमाडौँका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू सरकारसँग सहमतिसँगै निजगढ़बाट घर फर्किए, नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि लगायतका खबर प्रस्तुत गर्यौं।
8: सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर अर्थात लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्गका अनुसार अब 30% भन्दा बढ़ी खटीमा परेको बोलपत्र मूल्यांकन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएशन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरिएकाले फाइल अड्किने समस्या हट्ने उहाँले बताउनु भएको छ। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार बिडिङका कारण रोकिएका र रूग्ण बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो।
18: बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत फेरि बढ़न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत निकै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ़न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाखमा झरेको थियो। अहिले खपत बढ़ने क्रम शुरू भएको छ। बोइलर जिउँदो कुखुरा प्रति किलो 250 रूपियाँबाट झरेर 140 आइपुगेको थियो। अहिले बढ़ेर प्रति किलो 190 रूपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाखमा झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढ़ेसँगै मूल्य बढ़न थालेको उहाँको भनाइ छ।
8: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीहरूले पोखरा बस पार्क, फिर्की खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका छन्। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरिएको 187 रोपनी जग्गामै बस पार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकीन भइसकेकाले तत्काल फिर्के करिडोर निर्माण शुरू गर्न सुझाव दिएका छन्। महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रारम्भिक अनुमान अनुसार पोखरामा वन क्षेत्र सहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ।
18: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयले ठूलो क्षति पुर्याएमा तिनलाई तत्कालै फेर्नुपर्ने बताउनु भएको छ। रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले नागरिकको भलाइका लागि निर्णय गर्ने गरे पनि कहिलेकाहीँ ती निर्णयबाट हानि पुग्न सक्ने र त्यस्तो अवस्थामा निर्णय परिवर्तन गर्नुपर्ने बताउनुभयो। हजारौं निर्णयमध्ये केही मात्र विवादित हुने र शुरूमा विवादित देखिएका धेरै निर्णय पनि पछि सही साबित हुने गरेको उहाँको भनाइ छ। नेतृत्वले दूरदृष्टी राखेर गरेका निर्णय कार्यान्वयनमा चुनौती आउँदा आलोचित हुने गरेको पनि उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्दै उहाँले नियतभन्दा निर्णयमा आउने त्रुटि सच्याउन सजिलो हुने बताउनुभयो। साथै पार्टी गलत दिशामा गएमा नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने र मन्त्रालय स्तरमा समाधान नभएका विषयमा पार्टीले अभिभावकत्व निर्णय लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
8: सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनल रन एण्ड वाक सम्पन्न भएको छ। नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले दौड़ तथा पदयात्रा गरेको विभागले जनाएको छ। नागढुङ्गा 9 विषय सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लामो छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् 2023 अप्रेल 26 भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा 9 विषय नाका हुँदै दैनिक औषधमा 2 पाङ्रे बाहेक झण्डै 8,000 भन्दा बढ़ी साना तथा ठूला गाड़ी गुड्छन्। यो सुरुङ मार्गको उद्घाटन आउँदो 11 गते गर्ने तयारी छ।
18: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
20: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
21: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
22: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
21: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
22: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
23: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Que és bom nas pau. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोस्पेसले भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एक सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटमा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि यो रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे पनि उड़ान हुनुभन्दा झण्डे 5 मिनट पहिले काउन्टडाउन रोकिएको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो परीक्षण उड़ानलाई मिशन आगमन नाम दिइएको छ। यस मिशन अन्तर्गत विक्रम एक धेरै प्राविधिक परीक्षणसँग जोड़िएका पेलोड लिएर प्रस्थान गरेको छ। रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र कस्मिक ब्लूम नामक एउटा कलाकृति पनि लिएर गएको छ। स्काई रूट एरोस्पेसले यसअघि सन् 2022 विक्रम एस सब अर्बिटल रकेट पनि लन्च गरेको थियो। यसैबीच भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपणमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख बी नारायणनले प्रशंसा गर्नुभएको छ। 8 वर्ष अघि मात्र शुरू भएको कम्पनी स्काई रूट एरोस्पेसले प्राप्त गरेको सफलता उच्च स्तरको रहेको उहाँले बताउनु भएको बीबीसी हिन्दीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14/2 बलमा 1 विकेट गुमाएर भेट्टायो। नेपालका साना प्रवीणले अभिजित 25 रन जोडिन्, सावित्री धामीले 24 रन तथा करूणा विष्टले अभिजित 16 रन बनाइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमीफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ।
2: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 3:15 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान देम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बापे समान 8-8 गोल सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौड़मा अघि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
2: आजको रंगदर्पण साउन महिनाको सांस्कृतिक महत्वमा केन्द्रित छ।

0: हिजो परेको साउने संक्रान्तिको पनि विशेष महत्व छ। यस दिन रोग व्याधि नलागोस्, अन्न राम्रो होस् र वर्षभरि सुख समृद्धि तथा स्वास्थ्य कायम रहोस् भन्ने कामना गरिन्छ। साउन लाग्नु भनेको नेपाली समाजमा वर्षभरि चल्ने चाडपर्वहरूको यात्रा शुरू हुनु पनि हो। साउनको हरियाली, त्यसैमाथि झरीको रिमझिम वर्षा र शहरका सड़क गल्लीमा हरियो चुरा सारी तथा पोते किनबेच गर्नेहरूको चहल पहलले यो महिनालाई विशेष बनाउँछ। सोमबारे व्रतका लागि शिव मन्दिरमा लाग्ने भक्तजनको भीड़ले पनि साउनको रौनक अझै बढ़ाइदिन्छ। त्यसैमाथि तीजका नयाँ गीत घन्किन थाल्छन्।
1: चेली माइत जाने।

साउनको सबैभन्दा पहिले आउने चाड हो घण्टाकर्ण अर्थात गठे मंगल। यस दिन गाउँटोलमा भूतप्रेत र नकारात्मक शक्तिलाई भगाउने प्रतीक स्वरूप घण्टाकर्णको पुतला बनाएर घर दैलो घुमाइन्छ। घण्टाकर्णपछि नागपञ्चमी आउँछ। यस अवसरमा घरको मूल ढोकामा नागको चित्र टाँस्ने, दूध दही र फूल चढ़ाएर नाग देवताको पूजा गर्ने चलन छ। त्यसपछि आउने प्रतीक्षित पर्व भनेको जनै पूर्णिमा तथा रक्षाबन्धन हो। यस दिन वैदिक परम्परा अनुसार पुरूषहरूले जनै फेर्छन्। गुरू वा पुरोहितबाट हातमा रक्षाबन्धन अर्थात डोरो बार्ने चलन पनि छ। साथै दिदी बहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। जनै पूर्णिमाको भोलिपल्टै गाई जात्रा शुरू हुन्छ। गाई जात्राको अवसरमा बितेका आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएर शहर परिक्रमा गरिन्छ। दुःखलाई हाँसोमा बदल्ने यस पर्वमा हाँस्य व्यङ्ग्य, भेषभूषा र सामाजिक टिप्पणीले रमाइलोको अर्को आयाम थपिदिन्छ। त्यसपछि कृष्ण जन्माष्टमी, कुशी औंसी जस्ता चाड आउँछन् र महिनाको अन्तिम हप्ता महिलाहरूको रमाइलो पर्व हरितालिका तीज मनाइन्छ।

0: हरितालिका तीजको भोलिपल्ट मनाइने ऋषि पञ्चमीसँगै चाडपर्वको यात्रा साउनदेखि भदौ हुँदै असोजतर्फ अघि बढ्छ। साउनको लुतो फाल्ने परम्पराबाट शुरू भएको यो पर्वमय क्रम दशैं, तिहार, छठ हुँदै माघे संक्रान्तिसम्म निरन्तर चलिरहन्छ। नेपाली समाजमा साउनले चाडपर्वको ढोका खोल्ने र माघले त्यसलाई विदाई गर्ने सांस्कृतिक मान्यता रहेको छ। त्यसैले साउन केवल वर्षाको महिना मात्र होइन, आस्था, परम्परा, रमाइलो र सामुदायिक एकताको शुरूआतको प्रतीक पनि हो, जसले वर्षभरि नेपाली समाजलाई चाडपर्वको उत्साहमा बाँधी राख्छ। संस्कृतिविद वीणा पौडेल:
1: चाडपर्वमा एक्लै बसेर खाँदैन, हामी सबै सँगसँगै बसेर जे खाए पनि पारिवारिक जमघट सँगै खाने चलन हो। साथीभाइसँगको रमाइलो र मनोरञ्जन, पारिवारिक जमघट, यो सबै चिजको सम्मिश्रण भनेको नै हाम्रो पर्व हो। यो चाहिँ नि कृषिसँग पनि जोडिएको छ, यसका विभिन्न वैज्ञानिक पक्षहरू छन्। चाडपर्व
2: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श

0: लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-500।
4: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
5: अभियन्ता सोनाम वाङसुक अस्पताल भर्ना र एसएससी महिला अन्डर 19 प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित अन्तिम खेलमा इन्डोनेसिया 9 विकेटले पराजित।

0: LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG लाइफ गुड.
1: Red Bull, Babal Energy.
2: नमस्कार. कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार. अब विस्तारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षापछिको जोखिमलाई ध्यानमा राख्दै 23 जिल्लामा रातको समयमा सवारी साधन चलाउन रोक लगाएको छ. पाँच थर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लोमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा राति गाड़ी चलाउन रोक लगाइएको हो. आज र भोलि ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय गरिएको प्राधिकरणको भनाइ छ. आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ. त्यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाड़ी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ. भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूच्छे, डुबान तथा गेग्रान वहामको जोखिम बढ़ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र विशेष गरी रात्रिकालीन यात्रा नगर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह समेत गरेको छ. त्यसै गरी विपद प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ.
3: यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले सड़क मार्गबाट राजधानी आउजाउ गर्ने यात्रुलाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ. प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यात्रा सावधानी सम्बन्धी सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सबै यात्रुले उच्च सावधानी अप्नाउन आग्रह गरेका हुन्. जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको रेड अलर्ट जारी गरेका क्षेत्रलाई मध्यनजर गर्दै त्यस्तो सूचना जारी गरिएको काठमाडौँ प्रशासनले जनाएको छ. उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका सबै प्रवेश नाकाबाट आवत जावत गर्ने सार्वजनिक तथा निजी सवारी साधनका धनी, चालक, सहचालक र यात्रुलाई विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ. विगतका वर्षमा रातिको समयमा बाढ़ी र पहिरोका कारण ठूलो क्षति भएको उल्लेख गर्दै सम्भावित भारी वर्षाका दिनमा सकेसम्म रातिको यात्रा नगर्न र अत्यावश्यक अवस्थामा अत्याधिक सावधानी अप्नाउन पौडेलले आग्रह गरेका छन्.
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्दै केही निर्णयमा भने समस्या हुन सक्ने बताएका छन्. रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई परिवर्तन गर्न सकिने बताएका हुन्. उनले भने
4: सरकारको नियतमा कुनै पनि शङ्का छैन. निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्दै नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो. निर्णयहरू त निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद पनि आउन सक्छ. असल त असल खोजेको गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउने परिणाम. फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखियो सत्य भने भोलि व्यावहारिक रूपमा जसका लागि लाभ हुन् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन.
2: सरकारले कयौं निर्णय गर्दा कतिपय अवस्थामा विवादमा ल्याउन सक्ने भए पनि ठूलो क्षति हुने भएमा तत्कालै परिवर्तन गरिने लामिछानेको भनाइ छ. उनले भने
4: अलिकति हामी समय किन दिनु पर्ने कहिले काहीँ व्यवहारमा दिनभोलि दिन केही काम हुन्छ, धेरै ठुलो ड्यामेज गर्यो भने त्यसलाई हात परिवर्तन पनि गर्नुपर्छ. तर कहिले काहीँ एउटा उसले नेतृत्वले एउटा उद्देश्यका साथ एउटा भिजन देखेर त्यसलाई ल्याएको हुन्छ, राखेको हुन्छ, त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीहरूले गर्दाखेरि त्यो खराब हो कि उत्तम हो कि हुँदैन कि भन्ने जस्ता कुराहरूमा आउँछ. त्यो सृजना
2: पार्टी गलत बाटोमा गएको अवस्थामा खबरदार गर्न लामिछानेले नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका थिए.
3: बागमती प्रदेशका एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। कंग्रेस एमाले सत्ता गठबन्धनमा समस्या आएपछि आफूहरूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए। मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई राजीनामा बुझाउने उनको भनाई छ। बागमती सरकारमा एमालेका 6 जना मन्त्री रहेका छन्। मुख्यमन्त्री बानियाको नेतृत्वमा हाल प्रदेशमा रहेका 14 मन्त्रालयलाई 8 कायम गरिएको छ। हिजोबाट सो निर्णय कार्यान्वयन गर्दै 8 मन्त्रीलाई जिम्मेवारी दिएको छ भने मुख्यमन्त्री बानियाले 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा राखेका छन्।
5: कान्तिपुर डायरीमा अब कान्तिपुर र सविस्तारको पालो। जलनजन्ने अपराध फरक शैलीमा हुने भए पनि पीड़ा भने एउटै हुने गरेको बताइन्छ। विद्यमान कानूनी व्यवस्थाले एसिड आक्रमण र अन्य प्रकारका जलनजन्ने अपराधलाई फरक रूपमा हेर्ने भएकाले सजाय, क्षतिपूर्ति, उपचार तथा न्याय प्राप्तिमा असमानता रहेको कानूनका जानकारहरू बताउँछन्। जलनजन्ने अपराधलाई समेट्ने विशेष ऐन आवश्यक रहेको उनीहरूको भनाइ छ। कान्तिपुर कर्मी प्रकृति दाहालले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
6: 2074 लागू भएको मुलुकी अपराध संहिताले पहिलो पटक तेजाब र रासायनिक वा विषालु पदार्थ प्रयोग गरी शरीरमा क्षति पुर्याउने कार्यलाई छुट्टै अपराधका रूपमा परिभाषित गरेको छ। अनुहार र शरीरका अन्य अंगलाई फरक रूपमा वर्गीकरण गरिएको छ। दफा 193 अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कसैको अनुहार वा शरीर कुरूप बनाउने कार्यलाई अपराध मानेको र सो व्यवस्था अनुसार अनुहार कुरूप पारेमा 5-8 वर्षसम्म कैद र 1,00,000-5,00,000 जरिवाना हुने व्यवस्था छ। त्यसै गरी शरीरको अन्य अंग कुरूप बनाएमा वा शरीरमा पीड़ा पुर्याएमा 3-5 वर्षसम्म कैद र 50,000-3,00,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान रहेको छ। शरीरको अन्य भाग जस्तै हात, छाती, ढाड, पेट, खुट्टामा त्यत्तिकै गम्भीर जलन वा स्थायी विकृति भए पनि कम सजाय तोकिएको छ। अन्य जलनका घटनामा भने घरेलु हिंसा कसुर र सजाय ऐन 2066, प्रमाण ऐन 2021, ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063, अपराध पीड़ित संरक्षण ऐन 2075, न्याय प्रशासन ऐन 2073 आकर्षित हुन्छन्। एसिडले जलाउँदा एउटा सजाय र आगो वा अन्य माध्यमबाट जलाउँदा अर्को सजाय हुने भएकाले कानून विभेदकारी रहेको अधिकार कर्मीहरूले तर्क गर्दै आइरहेका छन्। 2077 भदौमा काठमाडौँमा 2 युवतीमाथि भएको एसिड आक्रमणले जलन सम्बन्धी घटनालाई थप उजागर गर्यो। घटना पश्चात तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2078 जारी भयो। सोही अध्यादेशलाई संघीय संसदले 2079 तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन पारित गर्यो। यसले अध्यादेशका अधिकांश व्यवस्थालाई स्थायी कानूनी आधार दियो। तेजाब उत्पादन, आयात, बिक्री, वितरण वा पैठारी गर्नेलाई 50,000-1,00,000 रूपियाँसम्म जरिवाना र 3 महिनादेखि 1 वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। त्यस्तै अनुमति प्राप्त व्यक्तिले तोकिएको शर्त पालना नगरे 10,000-50,000 रूपियाँसम्म जरिवाना वा 1 महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। लेबल बिना प्याकेजिङ गरे 50,000-1,00,000 रूपियाँसम्म जरिवाना वा 3 महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। कानून विपरीत बिक्री, वितरण, प्रदर्शन वा विसर्जन गरे 10,000-40,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान ऐनमा उल्लेख छ। तर बहस त्यहाँ रोकिएन। कानूनमा जलनको स्पष्ट र वृहत परिभाषा उल्लेख छैन। कानून मुख्यतः एसिड आक्रमणमा केन्द्रित रहेकाले आगो, मट्टीतेल, पेट्रोल, तातो पानी, बिजुलीको झड्का वा अन्य माध्यमबाट हुने जलनजन्य अपराधका घटनामा पीड़ितले क्षतिपूर्ति पाउँदैनन् भने दोषी उम्कने सम्भावना रहन्छ। के एसिड मात्रै जलनको कारण हो? आगो लगाएर, ज्वलनशील पदार्थ प्रयोग गरेर, तातो पदार्थ खराएर वा अन्य माध्यमबाट गरिने जलनजन्य हिंसाको अवस्था के हुन्छ? यिनै प्रश्नको उत्तर खोज्दै 2081 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी बिन्द वासिनी कंसाकार सहित तत्कालीन 14 सांसदले मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी एकीकृत कानूनी व्यवस्था गर्न बनेको गैर सरकारी विधेयक 2081 संसद सचिवालयमा दर्ता गराएका थिए। तर जेएनजी आन्दोलनपछि संसद नै विघटन भएपछि विधेयक नै निष्क्रिय भयो। कंसाकारले व्यक्तिगत पीड़ा र अनुभवका आधारमा विधेयक दर्ता गरिएको बताइन्। उनले भनिन्, नेपालमा जलनको विषयलाई अझै पनि पूर्ण रूपमा गम्भीरतापूर्वक लिएको छैन। एसिड आक्रमणको कानून बनेको छ तर जलनका अन्य धेरै स्वरूप अझै कानूनी रूपमा पर्याप्त सम्बोधन भएका छैनन्। उनका अनुसार जलन पीड़ितले अस्पतालमा भोग्ने समस्या, आर्थिक अभाव, दीर्घकालीन उपचार, पुनस्थापना र सामाजिक विभेदलाई राज्यले पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन। घटना भएको दिनदेखि नै पीड़ितको संघर्ष शुरू हुने उपचार खर्च, प्लास्टिक सर्जरी, पुनः उपचार, मानसिक स्वास्थ्य, पढ़ाई, रोजगारी जिम्मेवारी सामाजिक सम्बन्ध सबै प्रभावित हुने गरेको भए पनि कानूनले अझै पनि त्यसलाई समग्र रूपमा हेर्न नसकेको उनको भनाइ छ। बर्न भायलेन्स सर्भाइभर्स नेपालकी कार्यकारी निर्देशक प्रतीक्षा गिरीले जलन र एसिड आक्रमणका पीड़ित बीच कानूनी सजायको व्यवस्थामै विभेद रहेको बताइन्। उनका अनुसार एउटै प्रकृतिको हिंसाबाट गम्भीर जलन भए पनि एसिड आक्रमणका घटनामा कड़ा सजायको व्यवस्था छ भने अन्य माध्यमबाट हुने जलनका घटनालाई घरेलु हिंसा वा अन्य कानूनी व्यवस्था अन्तर्गत हेर्ने गरिन्छ। क्षतिपूर्ति समेत अंगभंगका आधारमा निर्धारण हुनु न्यायचित नरहेको उनले बताइन्। एसिडले जलाए पनि पेट्रोल वा मटीतेल खनाएर जलाए पनि वा अन्य कुनै माध्यमबाट जलाए पनि पीड़ितले भोग्ने पीड़ा उस्तै हुन्छ, तर कानूनले फरक फरक व्यवहार गरेको छ जुन विभेदकारी छ उनले भनिन्। जलन पीड़ितले समयमै उपचार नपाउने, न्याय प्राप्त गर्न कठिनाई हुने समस्या छन्, तर सरकारले तिनलाई सम्बोधन गर्न सकेको छैन। तेजाब र अन्य जलनजन्य अपराधले सजायमा रहेको असमानता हटाउन विद्यालय तहबाटै जलन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, जलन पीड़ितको सामाजिक पुनस्थापनालाई प्रभावकारी बनाउने, विद्युत एलपी ग्यास तथा हिंसाजन्य जलनका घटनाको रोकथामका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने र भवन निर्माणमा अग्नि सुरक्षा मापदण्ड अनिवार्य गरी नियमित अनुगमन गर्ने लगायतका सुझाव सरकारलाई दिएको उनले बताइन्। त्यस्तै अधिवक्ता शशि बस्नेतले जलन सम्बन्धी विद्यमान कानूनी व्यवस्था अपूर्ण रहेको भन्दै जलनजन्य अपराधलाई समेट्न विशेष ऐन आवश्यक रहेको बताइन्। एसिड आक्रमण र अन्य माध्यमबाट हुने जलनका घटनामा सजायमा समेत असमानता रहेको बस्नेतले बताइन्। उनले भनिन्, जलन पीड़ितका लागि उपचार, क्षतिपूर्ति, राहत र पुनस्थापना सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नभएको तथा ग्यास विस्फोट वा विद्युतीय लापरवाहीबाट हुने घटनामा संस्थागत उत्तरदायित्व समेत अस्पष्ट छ। कानूनमा प्रयोग गरिएका कुरूप जस्ता शब्दले पीड़ितलाई थप मानसिक असर पार्ने भएकाले त्यसमा पनि संशोधन आवश्यक देखिन्छ। जलन सम्बन्धी कानूनको विशेष स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मातहतमा हुनाले मन्त्रालयले जलनका घटनालाई मध्यनजर गर्दै अस्पतालमा बर्न युनिट विस्तार गर्दै लगिएको, तर कानून संशोधन र जलनका कानूनलाई एकीकृत गर्नलाई छलफल भइरहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताए। उनका अनुसार अहिले कानूनको पाटोमा छलफल हुँदैछ, निर्णय भएपछि मात्रै भन्न सकिने अवस्था छ।
5: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: दिलेल्या नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सरकारले करारमा नयाँ कर्मचारी भर्नामा रोक लगाउने निर्णय गरेको छ करारका कर्मचारीको उचित व्यवस्थापनका लागि कार्यदल बनाएर अध्ययन गरिने मन्त्री परिषदको निर्णय समेत भएको छ त्यस्तै सरकारी सेवाबाट अवकाश पाइसकेका करारका कर्मचारीलाई भने साउन 1 गतेदेखि लागू हुने गरी सेवा निरन्तरता नदिई विदा गर्न लागि प्रसंग सहित कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री अबको क्रममा
2: सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई नहटाइने भएको छ करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आआफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी बिहिबारको मन्त्री परिषदले निर्णय गरेको हो सरकारले करारमा नयाँ कर्मचारी भर्ना भने रोकेको छ अर्को निर्णय नभएसम्म हालका करारका कर्मचारीले निरन्तरता पाउने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले बताए को उचित व्यवस्थापनका लागि कार्यदल बनाएर अध्ययन गरिने निर्णय भएको भुजेलले जानकारी दिए जागिरको निरन्तरता तथा अवकाशमा जानुपर्ने स्थितिमा उचित उपदानको माग राख्दै करारका कर्मचारीहरू विरोधमा उत्रिएका थिए करारका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्ने निर्णय गरिएको हो ती कर्मचारीलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले आवश्यकता अनुसार काममा लगाउने भनिएको छ मन्त्री परिषद बैठकले सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गरेको छ सामान्य प्रशासन मन्त्रालयले लगेको 7 बुद्धे प्रस्ताव अनुसार मन्त्री परिषदले करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धमा निर्णय गरेको हो मन्त्रालय गाविदा सचिवदेखि तलसम्मका कर्मचारीहरूको दरबन्दी कटौती हुने भएको छ त्यसमा स्वाभाविक रूपमा करारमा राखिएका दरबन्दी पनि कटौतीमा परेका छन् सचिव भुजेलले भने त्यसरी दरबन्दी कटौतीमा परेका करारका कर्मचारीलाई अन्य मन्त्रालय वा नयाँ ठाउँमा सत्वर व्यवस्थापन गरिनेछ करारमा नयाँ कर्मचारी भर्नामा रोक लगाइएको छ कुनै निकायलाई रिक्त भएको दरबन्दीमा करारमा काम लगाउनु पर्ने भएमा करारमा कार्यरत पुरानै कर्मचारीलाई लगाउनु पर्ने भएको हो कुनै सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान वा निवृत्ति भरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई भने साउन 1 गतेबाट सेवा निरन्तर नगरी विदाई गरिनेछ 58 वर्ष उमेर पूरा गरेका वा अन्यन्त्र सेवा सुविधा प्राप्त गरिरहेका कर्मचारीलाई विदा गरिने सचिव भुजेलले बताए जागिरमा राख्दा वा अवकाशमा पठाउँदा सेवा सुविधा काममा संलग्नताका विषयमा मन्त्रालयले अध्ययन गरेर 1 महिनाभित्र विकल्प सहितको सिफारिस गर्नुपर्ने मन्त्री परिषदको निर्णयमा भनिएको छ त्यस अनुसार आगामी दिन सरकारले करार कर्मचारीका सम्बन्धमा थप निर्णय लिनेछ करारका कर्मचारीका सम्बन्ध आवश्यक व्यवस्था गर्न आगामी दिनमा करारमा कर्मचारीलाई काममा लगाउँदा गरिने करार सम्झौतामा समेट्नु पर्ने न्यूनतम सेवा सुविधाका शर्तका सम्बन्धमा मन्त्रालयले अध्ययन गर्नेछ त्यस्तै हाल करारमा कार्यरत कर्मचारीलाई स्वीकृत दरबन्दी बमोजिम करारमा काममा लगाउन नसकी सम्झौता अन्त्य गर्नुपर्दा उपलब्ध गराइने सेवा सुविधाका सम्बन्धमा पनि मन्त्रालयले उपयुक्त विकल्प सिफारिस गर्नुपर्नेछ करारमा कर्मचारी राख्ने तथा उनीहरूको सेवा शर्त सम्बन्धी कुनै छुट्टै कानून नै छैन सार्वजनिक खरिद ऐन अनुसार करारमा कर्मचारी भर्ना गरिएका छन् कार्यरत रहेका र नयाँ भर्ना हुने करारका कर्मचारीको सेवा शर्त विदा सार्वजनिक सुरक्षा लगायतका विषयमा कार्यदलले आवश्यक सिफारिश गर्नेछ सरकारले निजी क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि अनिवार्य गरिरहेका बेला सरकारी निकायमै कार्यरत करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लगिएको छैन ती सबै विषयमा कार्यदलले अध्ययन गर्नेछ प्रधानमन्त्रीका नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र करारका कर्मचारीहरूबीच बुधबार भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको थियो त्यसपछि कर्मचारीहरूले विरोधका कार्यक्रम स्थगित गरेका थिए सरकारले श्रेणीविहीन सहयोगी कर्मचारी करार राख्ने हालको ढाँचामा परिवर्तन गर्ने तयारी थालेपछि करारमा कार्यरत कर्मचारीहरू विरोधमा उत्रिएका थिए प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको एक कार्यदलले सहयोगी सेवा तथा सामान्य अन्य प्रकृतिका प्राविधिक सेवाका लागि आवश्यक कर्मचारी पब्लिक कम्पनी लिमिटेड बनाएर वा बाह्य सेवा प्रदायक आउटसोर्सिङबाट लिन सकिने प्रस्ताव गरेर सबै मन्त्रालयलाई पत्राचार गरेको छ। सो प्रस्ताव बाहिरिएसँगै हाल करारमा कार्यरत हजारौं कर्मचारी आफ्नो जागिर गुम्ने भन्दै विरोधमा उत्रिएका थिए। अस्थायी करार ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिका महासचिव चिरञ्जीवी नेपालले करारका कर्मचारीको रोजगारीले निरन्तरता पाउनुपर्ने आफूहरूको माग सम्बोधन गरिएकोमा खुशी व्यक्त गरे। आउटसोर्सिङबाट कर्मचारी नल्याइयो, काम गरिरहेकाले जागिरको निरन्तरता पाओस् र विदा गर्नुपर्नेलाई उचित क्षतिपूर्ति वा उपदान दिएर घर पठाइयोस्। हामीले उठाएका माग यिनै हुन्। उनले भने जागिरले निरन्तरता पाएको र करार सम्झौता अन्त्य गर्नुपर्दा उपलब्ध गराइने सेवा सुविधाका सम्बन्धमा अध्ययन गरी विकल्प दिइने भनिएकाले सरकारले गरेका निर्णय स्वागत योग्य नै छ। रेडियो कान्तिपुरका लागि राजेश मिश्रका साथमा दीपशिखा रेग्मी।
1: न्यायको माग गर्दै जनकपुरबाट काठमाण्डुका लागि पैदल यात्रामा निस्किएका मिटर ब्याज पीड़ित सरकारसँग 9 बुँदे सहमति गरेसँगै घर फर्किएका छन्। आन्दोलनका क्रममा 6 दिनदेखि बाराको निजगढ़ स्थित उद्योग वाणिज्य संघको भवनमा रोकिएका पीड़ित सरकारी वार्ता टोली र आफ्ना अगुवाहरूबीच सहमतिपछि घर फर्किएको वार्ता टोलीमा सहभागी जेएनजी अभियन्ता लक्ष्मी घिमिरेले बताइन्। यसअघि जनकपुरबाट हिँडेका पीड़ितहरूले मधेसका विभिन्न जिल्ला हुँदै काठमाण्डुसम्म पैदल आएर सरकारलाई दबाव दिने रणनीति बनाएका थिए। सरकारले पीड़ितका समस्या समाधान गर्न कानूनी र व्यावहारिक कदम चाल्ने प्रतिबद्धता जनाएपछि हाललाई आन्दोलनको विश्राम पाएको छ। आन्दोलनले विश्राम पाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: रहने पैसा पठाउँदा 6% छुट क्याशब्याक र स्यामसङ स्मार्टफोन किन्दा बोनस र एन्सर डेटा पनि।
1: Red Bull Babal Energy
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
0: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग
4: आर्थिक समाचारको साथमा
3: विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 निर्धारण गरिएको राजस्व लक्ष्यको 85.52% मात्र संकलन गर्न सकेको छ। यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व असुलीको प्रतिशतमा सुधार देखिएको हो। प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि 41.34 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। त्यसमध्ये 35.36 अर्ब रूपियाँ राजस्व असुल भएको हो। अघिल्लो आर्थिक वर्ष 2081-82 विराटनगर भन्सारले लक्ष्यको 80.51% राजस्व मात्र संकलन गरेको थियो।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
0: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: गएको आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या 2,72,923 पुगेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार गएको आर्थिक वर्ष 2082-83 सबैभन्दा धेरै स्वदेशी पर्यटक 1,61,375 जनाले चितवन निकुञ्ज घुमेका छन्। त्यसपछि विदेशी 88,665 जनाले चितवन निकुञ्ज घुमेका छन्। सार्क देशका 22,883 जनाले निकुञ्ज घुमेको तथ्याङ्क रहेको छ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग भारतमा शिक्षा क्षेत्र सुधारका लागि भन्दै आन्दोलन चर्किँदै गएको छ। शिक्षा सुधारको माग गर्दै जारी कक्रोच जनता पार्टी सीजेपीको आन्दोलनका क्रममा 21 दिनदेखि आमरण अनशनमा रहेका शिक्षाविद तथा अभियन्ता सोनाम वाङचुकलाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि प्रहरीले आज नयाँ दिल्लीस्थित अस्पतालमा भर्ना गरेको बताइएको छ। सीजेपीका संस्थापक अभिजित दिप्केले वाङचुकलाई अस्पताल लगिएको घटनापछि आफू पनि अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गरेका छन्। हिरासतबाट रिहा भएपछि दिल्लीको जन्तर मन्तरमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अभिजित दिप्केले आन्दोलन जारी रहने बताएका हुन्। वाङचुकको स्वास्थ्य अवस्था र उनको अनशनलाई लिएर भारतमा आन्दोलन थप चर्किने संकेत देखिएको छ। आन्दोलनकारीहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। प्रहरीले वाङचुकलाई अस्पताल लैजाँदै गर्दा केही प्रदर्शनकारीले अवरोध गर्ने प्रयास गरेपछि जन्तर मन्तर क्षेत्र केही बेर तनावग्रस्त बनेको भारतीय संचार माध्यमले जनाएका छन्। आन्दोलनलाई मध्यनजर गर्दै प्रहरीले सो क्षेत्रमा सुरक्षा व्यवस्था पनि कड़ा बनाएको छ।
5: अमेरिका र इरानबीच आज पनि सैन्य आक्रमण जारी रहेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राख्दै दुवै देशबीच आक्रमण जारी रहँदा मध्य एसिया थप युद्ध चर्किएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार लगातार 7 दिन गरिएको हवाई आक्रमणमा इरानका समुद्री सैन्य संरचनालाई लक्षित गरिएको छ। यता इरानले प्रहार गरेका मिसाइल र ड्रोनहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निस्तेज बनाएको कुवेतले जनाएको छ। उता बहराइनमा सम्भावित आक्रमणको चेतावनी स्वरूप पटक पटक साइरन बजाइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग
4: खेलकुद समाचारको साथमा
6: एलजी लाइफ गुड
3: एसएससी महिला अन्डर 19 प्रिमियर कप 2026 को अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले पराजित गरेको छ। उपाधि होडबाट बाहिरिसकेको नेपालले इण्डोनेसियालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। टसपछि पहिले ब्याटिङ गरेको इण्डोनेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन मात्र बनाउन सक्यो। लो स्कोरको खेलमा जवाफी ब्याटिङ गरेको नेपालले 69 रनको सामान्य लक्ष्य 14.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि लगातार 4 खेल जितेर सेमी फाइनल पुगेको नेपालले यूएई विरूद्ध ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि हिजो सेमी फाइनलमा पराजित भएको थियो। फाइनल नपुगे पनि नेपाल अण्डर 19 एसिया कपमा भने छनौट भइसकेको छ। हवस् त कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र तारा पनि विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत फुल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक खाद्री नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422267।
10: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा तपाईको आवाज जनताको साथ.
12: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन.
13: नमस्कार वडाध्यक्षज्यू.
14: नमस्ते नमस्ते. के भन्दा आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
14: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला.
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है.
17: हुन्छ बाबा हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ.
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
20: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776.
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. निशान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो.
22: ए निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
23: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
22: हाम्रो सेवाहरू
23: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री. सम्पर्क नम्बर 0295605680, 9825206580 र 9841008181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सम्खुवा सभा.
24: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त.
25: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त.
24: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
25: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ. छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ.
24: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो. सँगै जाउँ न त सर.
25: ए ल ल, सँगै जाउँ न भाइ.
26: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ.
25: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि.
26: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल.
25: सम्पर्क नम्बर 9860946000
26: र 9919372375.
25: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
27: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने 23 जिल्लामा

0: जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क हवाई यातायात पर्वतारोहण लगायत सबै सेक्टरहरूमा सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष,
2: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याई,
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ सरिन्छ, यसैमा त्यहाँ चैत्य धान चैत्यमा मकै सरिन्छ,
0: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इंग्ल्याण्ड भिड्दै।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल।
1: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वतारोहण लगायत सबै सेक्टरहरूमा सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएको जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग

0: प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ सड़क खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्ला

0: रोक लगाइने भएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भन्नुभयो,
1: हामीले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठुलो पानी पर्ने भनेर जुन अब जलग्रह मौसम विज्ञानीहरू एनडीआरएफले जुन सूचना जारी गरेका छ, त्यो अनुसार हामीले उच्च सतर्कता अप्नाएका छौँ अनि हाम्रो सुरक्षा समितिको बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सवारी साधनहरूलाई आवश्यक परेको अवस्थामा बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ। त्यसरी गरेका छौँ त्यो नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिरिने सेवा नभए चाहिँ त्यसरी सवारी साधन लिएर हिँडुल नगर्नु हुन एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भनेर हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
0: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँग सहकार्य नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाइने भएको छ। पूर्व सभापति देउवा समूहले गगन थापा नेतृत्वले सहमति सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको छ। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
2: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिलासुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाइ छ। देउवा समूहले छुट्टै पार्टी सञ्चालन पार्टी कार्यालय सञ्चालनमा ल्याइसँगै नेताहरूमा दूरी बढ़दो छ। कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरन्जन आचार्यले सीआईएनसँग भन्नुभयो,
1: इतर समूहहरूलाई पनि त्यसो भन्दाखेरि कति लत्रेर जाने कति घुटेर जाने अब चाहिँ अब हिजो त हामीले हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए, अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएपछि त हामी महिनौ दिनुभयो, त्यसपछि चाहिँ बिच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ, अब युवाहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
0: मध्यवर्षा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढ़ी हेक्टर धान खेती योग्य जमीनमध्ये हालसम्म 9 लाख बढ़ी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा दूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
3: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढ़ी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
0: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान पौने 3 बजे शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
4: एकै मौसममा 2 प्रकारको धान भित्र्याउन पाउँदा खुशी। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने आउँदै छ त यहाँ चाहिँ खै किन कसैले सासु गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसैमा, त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
5: उत्पादनसँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा, साहित्य र संगीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ, एकजना सांसद तथा साहित्यकारसँगको विशेष कुराकानी सहितको शनिबारे विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउने नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिश समेत गरिएको छ। आयोगले कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र शिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सकको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक र प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 का किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइछ।
10: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
11: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ अब वर्षे धान अब पानी त यसको छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ वर्षे धान सार्न साह्रै गाह्रो हुन्छ
12: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन सटारो छ सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर
13: सके चैते धान फेरि वर्षे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहार्न छ अब दुई चार दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहार फेरि रोपेर नै भ्याउँछौँ भ्याउने तयारीमा छौँ
14: यो खेती गर्दा सजिलो के भएको छ मैले अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन गाउँ घर आफ्नो घर छोड्नु पर्दैन
12: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन् अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन् बंगलासुले 8 खैरेनीका किसान रूपलाल खत्री
4: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन एउटा तरकारी खेती गर्ने आउँदैछ भने त यहाँ चाहिँ खै किन कसरी सासु गर्नु भएको छैन तै पनि खाली हुँदैन जमिन चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ मकै स्याहार्ने पनि सुरु भइरहेछ
12: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ स्वामी घाटका किसान टोपली गेवाली
15: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ
12: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 को तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ सुशीला ओली सीआईएन रेडियो मध्य
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ संगीत र साहित्यमा साधनाको विशेष महत्व
16: सबैले भन्थे लायालु फुल भए आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म फुले
17: घरमा चाहिँ एकदमै गाउने कि मेरो मुखै खाली हुँदैन
5: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता कुराकानी सहितको शनिबार विशेष बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
19: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
20: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
19: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
20: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिबार विशेष भनिन्छ साहित्य र संगीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन सोचाई र व्यवहारमा पनि परिवर्तन ल्याउँछ राजनैतिक व्यक्तिमा यी दुवै विधाको साधना र रूचि हुँदा यसको प्रभाव कस्तो हुन्छ साथी लीलप्रकाश चन्दले नेपाली कांग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ
21: कति चाहिँ अब आफ्नो नेता नेतृत्व
17: कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
2: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना,
17: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला यसरी त मैले 14 वर्ष
2: कति सालतिर
17: दिएको, यो चाहिँ 57 सालतिर छापिएको
2: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ।
17: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो, गायन कला राम्रो थियो, कहिले भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो, लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे, कपी गर्थे, गाउँथे स्टेजहरूमा।
2: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश?
17: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
2: कसरी गाउनु भएको थियो सुनौ?
17: सबै

0: पछि किन समस्या भएर
1: तपाईँ भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: मञ्चहरूमा पनि त्यतिखेर थुप्रै
1: थुप्रै गाउँथे कलेजमा त कहिल्यै छोडिदिन थिए स्कुल कलेज अनि त्यसपछि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो अनि
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु विवाह भइसकेपछिको फरक जीवन त्यस त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाद बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा गौमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो कन्ठ आउँदैन
0: कविता वाचन गर्नु
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञ पनि हो अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी ल्याएँ
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर अजम्बरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरो कविताहरू छन् एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ अब त्यस धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
1: हजुर मेरो तयारीमा छु म
0: कविता सङ्ग्रह
1: हजुर कविता सङ्ग्रह नै
0: भनेको अलिक बढी
1: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गरी लेख्छु
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फडो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् साहित्यकार अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन
0: जहाँ पुग्दैन रवि
1: त्यहाँ त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो त्यति बेला चन्द्रमामा कोही जग्गा थिएनन् होइन उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु
0: परिकल्पना
1: हो परिकल्पना एउटा साहित्य आविष्कार पनि हो त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग पछि हुने कुरा पनि अगाडि मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन पछि चाहिँ त्यो देखियो कि समाज
2: नेपालमा बंगलादेशको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै कांग्रेस को देउबा समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भ्याइने भाइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्याण्ड भिड्दैछन्। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
1: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615-39444
5: र 0295901155।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1 प्रगति टोल,
11: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18049।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो। तपाईँहरू पनि यस मध्य विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560879 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिलले आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन भीमका दाइली,
8: सम्पर्क 0294400084 र 9804045827।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 9852555768, 9852555768।
13: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: हार्दिक श्रद्धाञ्जलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
15: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञ, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा चन्द्र, अनुषा लुकराज, सुमित्रा लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा सदक्षा, समीक्षा निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आपतारी, शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आपतारी।
8: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
17: यसको घर घरको आँगन पुग्छ सेरो सेरो।
18: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?
0: बाँचेकै छु।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खला सभा 95.5 मेगाहर्ट्ज।
1: नमस्कार,
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: संविधान संशोधन प्रतिवेदनमा रासुपाको एकलौटी, रोकिएका छैनन् सड़कमा असन्तुष्टिका स्वर, जनप्रतिनिधिका 96 पद रिक्त, बैंकको ढोका भन्दा साउको दैलो सजिलो, दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार, वैदेशिक रोजगारीमा

0: कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ। बेर्ना वितरण कार्यक्रममा बोल्दै आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की र उपाध्यक्ष मैना कुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभयो। उहाँहरूले वातावरण मैत्री गाउँ विकासका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG Life's Good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. आन्दोलन प्रदर्शन र धरनाको पर्याय बनेको माइतीघर मण्डलामा शनिबार दिउँसो 2:30 बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे अनि कागजको मास्क लगाउन थाले जसमा लेखिएको थियो हामी अरूलाई निको पार्छौं हामीलाई कसले निको पार्छ. मास्कभित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो जसमा लेखिएको थियो पीड़ित डाक्टर जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो. उनीहरू विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन्. प्रशिक्षार्थी डाक्टर मेरा मेडिकल अधिकृतलाई श्रम ऐन 2074 तोकेको भन्दा बढ़ी खटाएर श्रम शोषण गरिएकाले प्रदर्शनमा उत्रिनु परेको डाक्टर कृष्ण सेडारीले बताएका छन्. श्रम ऐन बमोजिम दैनिक अधिकतम दिनमा 12 घण्टा अर्थात सातामा 72 घण्टा काम र एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने हो उनले भने. तर त्योभन्दा बढ़ी काम गरिएको छ डाक्टरले आराम गर्न पाउने अवस्था पनि छैन त्यसैले प्रदर्शनमा आउनु परेको हो. अर्का डाक्टर प्रज्ञान बस्नेतले रातभरि नसुतेको डाक्टर बिरामी छ स्वास्थ्य सेवा बिरामी छ देश बिरामी छ लेखेको पोस्टर बोकेका थिए. यो विषय उठाएको हाम्रा लागि मात्र होइन गरीब जनताले सेवा पाउने नेपालको वीर अस्पताल त्रिवी शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर 26 घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौ उनले सुनाएका छन्. 24 घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरे सरह उनको भनाई छ. सुशासन पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब दुई तिहाई बहुमतको शक्तिशाली राष्ट्रपा सरकारले जन अपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन. तालेन्द्र शाह प्रधानमन्त्री बने यथा असार मसान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन्. चिकित्सकदेखि बलात्कार पीड़ितसम्म मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्. सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ.
3: संविधान संशोधनका लागि बहसपत्र कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई प्रतिवेदन बुझाएको छ. तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका बहसपत्र कार्यदल संयोजक असीम शाहले असार 32 प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदनलाई रासोपा बाहेक सबै राजनीतिक दलले अपनत्व लिएका छैनन्. कार्यदलले बुझाएको प्रतिवेदनका सन्दर्भमा सदस्यहरूले नै अनभिज्ञता प्रकट गरे. प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असीमको नेतृत्वमा गठित उक्त कार्यदलले संविधान संशोधन गर्ने

0: गर्ने वा पुनर्लेखनको तयारी गर्ने भन्ने अन्यल चिर्न नसक्दा सात राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदल बहिष्कार गरेका थिए। कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र तराई केन्द्रित दलहरू समेतलाई सदस्यका रूपमा राखिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र तेस्रो ठूलो दल नेकपा एमाले शुरूबाटै बैठकमा सहभागी जनाएनन्। कंग्रेसले आफ्नो प्रतिनिधि शुरूबाटै नपठाएको कंग्रेस उपसभापति एवं पार्टीको तर्फबाट संविधान संशोधन सुझाव समितिकी संयोजक पुष्पा भूषालले बताइन्। त्यस्तै नेकपा एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो। असारको अन्तिम हप्ताबाट नेपाल कम्युनिष्ट पार्टी, नेकपा, लोसपा, जसपा र राजामो सहित चार दलले लिखित असहमति जनाएर कार्यदलबाट बाहिरिएको नेकपाका नेता देव गुरूङले बताए। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहस पत्रमा सहभागी भएको छैन। संयोजक शाहले पहिलो बैठकमा संविधान संशोधन प्रक्रिया, राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताएका थिए। उनले पछिल्लो तीन महिनामा सबै दलको सहभागिता गराउन भने सकेनन्। संविधान संशोधन मस्यौदा प्रतिवेदनमा रासोपाको एक लौटी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: नेपालको राजनीति यति बेला अत्यन्तै संवेदनशील मोडमा उभिएको छ। सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको मुख्य नारा दिएर आफ्नो कार्यकाल अगाडि बढ़ाए पनि व्यवहारमा भने राजनीतिक प्रतिशोध र लोक रिज्याईलाई प्रशय दिएको स्पष्ट देखिन थालेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सत्ता सम्हालेपछिका दिनहरूमा विपक्षी दलका शीर्ष नेता, उच्च पदस्थ व्यक्तिहरू र प्रतिष्ठित व्यवसायीहरूलाई निशाना बनाउने क्रम तीव्र रूपमा बढ़ेको छ। बिना अनुसन्धान पहिले थुन्ने अनि मात्र सुन्ने जुन शासकीय शैली र प्रवृत्ति पछिल्लो समय राज्यका अनुसन्धान निकायहरूमा हावी भएको छ। यसले समग्र लोकतान्त्रिक अभ्यास, विधिको शासन र अनुसन्धान निकायहरूको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा गरेको छ। हालै मात्र पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको गम्भीर आरोप लगाएर पक्राउ गरिनु र अन्तत विशेष अदालतले बिना धरौटी साधारण तारीखमा रिहा गर्न दिएको आदेशले सरकारको नियत अनुसन्धानको फितलोपनलाई छर्लंग पारेको छ। पर्याप्त प्रमाण भए पूर्वपक्षका लागि थुनामा नपठाए पनि महँगो धरौटी माग्ने अभ्यास हुन्छ, तर विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले एक रूपियाँ पनि धरौटी माग्न आवश्यक देखेन। यो घटना पहिलो पटक भने होइन। पालिन्द्र सरकार आएपछि राजनैतिक प्रतिशोधको श्रृंखला निकै लामो बन्दै गएको देखिन्छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई समेत सरकारले यस्तै शैलीमा पक्राउ गरेर थुनेको थियो, तर पछि अदालतले साधारण तारीखमा रिहा गरिसकेको छ। यसैगरी पूर्व मन्त्री दीपक खड्काको पक्राउ र थुना सम्बन्धी प्रक्रिया नै गैर कानूनी ठहर गर्दै सर्वोच्च अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। खड्कालाई पक्राउ गर्दा प्रयोग गरिएको कानूनी आधार र त्यसपछिका म्याथ थपका निर्णयहरू दुवैमा गम्भीर त्रुटि रहेको ठहर गरेको थियो। एकातिर अदालतले प्रमाणको अभावमा पौडेललाई रिहा गरेको छ भने अर्कोतर्फ यस निर्णयपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले न्यायालयमाथि नै प्रश्न उठाएका छन्। सत्ता र प्रतिपक्ष बीचको द्वन्द अब न्यायिक निर्णयमाथिको बहसमा गएर ठोकिएको छ। विष्णु पौडेलको रिहाईप्रति असन्तुष्टि जनाउँदै रासोपा सांसद यज्ञ मणि न्यौपानेले सामाजिक सञ्जाल मार्फत न्यायालय पुनसंरचनाको प्रश्न उठाएका छन्। उनले लेखेका छन्, विगतका केही श्रृंखलाबद्ध घटनाक्रमले स्पष्ट पारिरहेको छ, न्यायालय पुनसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। त्यसैगरी रासोपाकी अर्की सांसद टीका संग्रौलाले सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका सभापति रविलाम छानेको विषयलाई झिकेर न्यायालयको दोहोरो मापदण्डमाथि प्रश्न गरेकी छन्। सरकारको यो पहिले थुन्ने अनि सुन्ने कार्यशैलीले राजनीतिक वृत्तमा मात्र होइन देशको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रलाई पनि नराम्ररी त्रसित र आतंकित बनाएको छ। मुलुकको अर्थतन्त्रमा 80% भन्दा बढ़ी योगदान दिने निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सधैँ शंकाको घेरामा रहने अपराधी जस्तो देखिनु अत्यन्त दुःखद कुरा हो। बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको 100 दिन पूरा गरिरहँदा बाहिरबाट केही नीतिगत सुधारहरू झिल्काहरू देखिए पनि भित्रभित्रै व्यवसायीहरू निकै डराएका छन्। सुशासनको नाममा पुराना र विवादित फाइलहरू पल्टाउने प्रक्रिया आफैमा नराम्रो होइन, तर ती प्रक्रियाहरू कुन नियत र उद्देश्यले अगाडि बढ़ाइएका छन् भन्ने प्रश्न बढ़ी महत्वपूर्ण हुन्छ। प्रतिशोधको राजनीतिले कानूनको शासनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने शीर्षकमा गोर्खापत्रमा खबर छ। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 26 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि एक वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारे थप प्रस्ट्याउँदै भन्नुभयो, संक्रमणकालीन अवस्थामा नै वर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो रहेन। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आयो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
1: मनसून प्रणाली थप सक्रिय भएको छ। मनसून प्रणाली सक्रिय हुँदा वर्षा पनि धेरै हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसून थप सक्रिय भएको हो। मंगलबारसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुनेछ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। न्यून चापीय रेखाले अबकै एक हप्ता नेपालमा वर्षाको आउजाउ बाक्लो हुने सम्भावना बलियो देखाएको जलवायु विज्ञहरूले बताएका छन्। बंगालको खाड़ीमा बनेको वर्षा गराउने प्रणालीले आगामी एक हप्तासम्म मनसूनी वर्षा नेपालको अधिकांश भागमा सक्रिय हुनेछ। मध्यपहाड़ी भागमा राम्रो वर्षा हुनेछ भने बंगालको खाड़ीमा बनेको न्यून चापीय प्रणालीले नेपालका धेरै ठाउँमा वर्षा गराउने जनाइएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: दुई तिहाई ज्येष्ठ नागरिक व्यवसायमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्, जसमध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा स्वरोजगार छन्। स्वव्यवसायमा रहेका ज्येष्ठ नागरिक पुरूषको संख्या 72.2% छ भने महिलाको संख्या 64.3% छ। यसले उमेर ढल्किँदै गए पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको देखाउँछ। नेपालमा 60 वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सम्मानका लागि नेपाल सरकारले विभिन्न व्यवस्था गरेको छ। 70 वर्ष पुगेका नागरिकहरूलाई मासिक 4,000 वृद्ध भत्ता समेत दिने गरिएको छ। दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: रौतहटको गरूडा नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साउ जय मंगल महतोसँग 1,50,000 रूपियाँ सापटी लिइन्। महतोले वार्षिक 36% ब्याज दिने शर्तमा एक वर्षको भाकामा ऋण दिए। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उनले मूलधनको चौबर लगभग 6,00,000 रूपियाँको तमसुकमा खातुनलाई ल्याप्चे लगाउन बाध्य पारे। खातुनले 2,00,000 तिरिसक्दा पनि ऋण चुक्ता भएको छैन। रौतहटके भिन्द्रावन नगरपालिका 5 शिवशंकर महतोले गुजरा नगरपालिका 8 शिवप्रसाद राय यादवबाट 2072 सालमा घर बनाउन भन्दै 27,00,000 रूपियाँ ऋणले उनले 100.3% दरले ब्याज तिर्ने भनेर एक वर्षका लागि कागज पनि गरे। सँगै 1 बिघा 4 कट्ठा जमीन रजिस्ट्रेशन पास नै गरेर यादवलाई दिए। महतोले एक वर्षमा ब्याज र साभा तिर्न सकेनन्, तर 6 वर्षपछि 25,00,000 रूपियाँ तिरे। यादवले भने 1 बिघा 4 कट्ठा जमीन 84,00,000 बेचिसकेका रहेछन्। महतो भन्छन्, मैले 25,00,000 तिरे, अझै लाखौं रूपियाँ तिर्न भन्छन्, जग्गा बेचिसकेछन्, अब म के गरू। खातुन र महतो मिटर ब्याज पीड़ितका प्रतिनिधि पात्र हुन्।